0: छ, आनन्दाद योगमा र लुम्ब योग रहनेछ। सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिन मान 33 घटी 33 पला अर्थात 13 घण्टा 30 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:18 मा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:44 मा हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 2:29 मा रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 3:03 मा रहेको छ। आज अपरा एकादशी व्रत गर्ने दिन रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय मध्यम खालको रहेको छ। व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नु पर्नेछ। आर्थिक व्यवस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरूद्ध हुन सक्छ, सचेत हुनुहोला। हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न गर्न कठिन हुनेछ। पढ़ाई लेखाईमा एकरूपता नहुँदा अरूभन्दा पछि परेको अनुभूति हुनेछ। आज प्रेममा अविश्वास हुने सम्भावना रहेको छ। बिहानको समयभन्दा बेलुकाको समय उत्तम रहेकाले हरेक काममा ध्यान दिन आवश्यक छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। व्यापार व्यवसायमा लगानी बढ़ाएर आमदानीका स्रोत बढ़ाउन सक्नुहुनेछ। भौतिक सम्पत्ति र मानव निर्मित वस्तु प्राप्तिको योग देखिन्छ। लामो समयदेखि भेट नभएका मित्रहरू आज भेट हुनेछन्। माया प्रेममा आत्मीयताको बढ़ोत्तरी हुनेछ भने रमाइलो यात्रा पनि तय हुनेछ। विद्यार्थीहरूका लागि सफलता प्राप्त गर्ने दिन रहेको छ। गुरूहरूको राम्रो सहयोग पाइने हुँदा तपाईँले गन्तव्य पहिल्याउन सक्नुहुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज समय शुभ छैन। आत्मीय मित्रको सहयोग नपाउँदा शुरू गरेका काम बीचमा नै छोड्नु पर्नेछ। व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेको जस्तो आमदानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ। समय प्रतिकूल बन्दै जानेछ। यही बेलामा आय आमदानीका बाटा साँघुरा हुनेछन्। लामो दूरीको यात्रामा पनि समस्या हुन सक्ने देखिएको छ। घर परिवारमा किचलो हुन सक्ने भएकाले तपाईँ सचेत रहनुहोला। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि समय महत्वपूर्ण रहेको छ, शुभ रहेको छ। स्वास्थ्य पनि राम्रो रहनेछ। आफन्त र मावली पक्षको सहयोग पाउनुहुनेछ। शरीरमा काम गर्ने ऊर्जा प्राप्त हुनेछ। प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा तपाईँ आफ्नै हातमा पार्न सक्नुहुनेछ। व्यापारमा बढ़ोत्तरीको योग रहेको छ। थोरै लगानीबाट पनि मनज्ञ धन आर्जन गर्न सक्नुहुनेछ। अदालतमा विचाराधीन रहेका मुद्दाहरू तपाईँकै पक्षमा फैसला हुनेछ, जसले तपाईँले न्याय पाएको अनुभूति गर्न पाउनुहुनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि पनि आजको समय उत्तम रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि समय खराब छ। विवाद र प्रतिस्पर्धामा आज सहभागी नहुनुहोला, त्यसको परिणाम उल्टो आउनेछ। व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ। आजको दिनमा गरेको कारोबार फस्न सक्ने भएकाले सचेत हुनुहोला। विद्यामा सोचे जस्तो प्रगति गर्न निकै नै बढ़ी मेहनत गर्नुपर्नेछ। स्वास्थ्यमा सामान्य समस्याले सताउनेछ। ऋण लाग्ने र खर्च बढ़ने दिन पनि रहेको छ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूका लागि समय शुभ छ। विभिन्न अवसर पाउने हुँदा त्यसलाई क्याच गरेर मनज्ञ धन आर्जन गर्न सक्नुहुनेछ। पढ़ाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरूहरू प्रसन्न हुनुहुनेछ। छोटो र रमाइलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सक्नुहुनेछ। दाम्पत्य जीवनमा विश्वासको वातावरण अझै धेरै बढ़ेर जाने हुनाले घर परिवारमा खुशियाली छाउनेछ। आज टाढाको धार्मिक यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि समय मध्यम खालको छ। दाजुभाइ तथा छिमेकीसँग रूपियाँ पैसाको कारोबार गर्न ध्यान दिनुहोला, भविष्यमा त्यही पैसाले विवाद सिर्जना गर्न सक्छ। अस्थिरो तथा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्दा दैनिक काम धन्दा चलाउन निकै गाह्रो हुनेछ। स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ, ध्यान दिनुहोला। अध्ययनमा रुचि नजाँदा अरूभन्दा पछि परिनेछ। कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढ़ाएर आमदानी गर्न सक्नुहुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि समय भरपर्दो रहने छैन। साथीभाइ र आफन्तबाट विश्वासघात र धोका हुन सक्ने सम्भावना रहेको छ। स्वास्थ्यसँग सम्बन्धित समस्याले पनि तपाईँलाई सताउन सक्छ, ध्यान दिनुहोला। राज्य पक्षबाट अनावश्यक गैजमला आइलाग्न सक्छ। मान सम्मान तथा प्रतिष्ठामा कमी महसुस हुनेछ। पढ़ाई लेखाईमा समय दिन नसक्दा अरूभन्दा पछि परिने सम्भावना रहेको छ। व्यापार व्यवसायमा समय दिए पनि आमदानी गर्न निकै मुस्किल पर्नेछ। आज सकेसम्म खर्च गर्नबाट जोगिनुहोला। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि स्वास्थ्य राम्रो रहने छैन, समय पनि त्यति भर पर्दो रहने छैन। विद्यामा अरूभन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ। समयमा काम नबन्ने र बनेको काम पनि बिग्रने अवस्था आउँदा तपाईँको मनमा निराशा छाउनेछ। व्यवसायमा लगानी गरे पनि आमदानी थोरै हुने हुँदा घर व्यवहार चलाउन निकै गाह्रो हुनेछ। आजको मध्याहदेखि पुरानो रोग तथा समस्या भने ठिक भएर जानेछन्। मामा तथा मावलीबाट तपाईँको काममा सहयोग पुग्नेछ। पढ़ाई लेखाईमा पनि अरूभन्दा अग्रपंक्तिमा तपाईँ

0: को नाम आउने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आज स्वास्थ्य भरपर्दो रहनेछ, समय पनि शुभ नै रहनेछ, आमदानीका स्रोत पहिल्याउन सक्नुहुनेछ, सामाजिक काम गर्दै नाम कमाउन सक्नुहुनेछ, नौलो प्रकृतिको काम गरी आय स्रोतमा वृद्धि गर्न सक्नुहुनेछ, घर परिवारमा सुखद समाचारले उत्साह छाउनेछ, विभिन्न किसिमका भौतिक लाभ प्राप्त हुनेछ भने सवारी साधन प्राप्त गर्ने गतिलो योग पनि रहेको छ। मध्याह पछि लामो दूरीको विदेश यात्रा तय हुनेछ, खानपानमा ध्यान दिन आवश्यक छ, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्ने भएकाले सचेत हुन आवश्यक छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि निर्व्यक्तिहरूको लागि आज दिन तथा समय राम्रा छन्। धार्मिक कार्यमा मन जानेछ भने धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सक्नुहुनेछ, लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको सम्भावना पनि आजै रहेको छ। भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरू बन्नेछन्। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईँको वर्चस्व रहनेछ। व्यापार व्यवसायमा साथीभाइ र आफन्तको सहयोग हुनेछ। नयाँ काम पाउने र बढुवा हुने ग्रहयोग पनि आजै रहेको छ। अब अन्तिममा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि समय भरपर्दो रहने छैन, स्वास्थ्यमा कमजोरी देखिने हुँदा खानपान र यात्रामा पनि सचेत हुन आवश्यक छ। स्वास्थ्य समस्याले तपाईँको कामकाजमा समस्या पैदा गर्नेछ, अप्रिय समाचारले दुखी बनाउनेछ, व्यापार व्यवसायमा नाफा कमाउन निकै ठूलो खर्च गर्नुपर्नेछ, दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुनेछ भने तपाईँले शुरू गर्नुभएका काममा बाधा अवरोध खड़ा गर्नेहरू प्रशस्त हुनेछन्। आज तपाईँलाई चिसो र रुगा खोकीले सताउने हुँदा खानपिनमा निकै ध्यान दिन आवश्यक छ, टाढाको यात्रा पनि नगर्दा नै राम्रो हुनेछ। राशिफल बारे जानकारी सँगै बनाएको आजको साइड साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्, त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावास गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ व्यापारेर यात्राको थलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पाटा परिक्रमा गरी आजको शुभ व्यापारेर यात्राको थलनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:20 सात बजेसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 7:00 8:40 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:20 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:20 मध्याहमा 12:00 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:00 दिनमा 1:40 रोग बेला रहनेछ। दिनमा 1:40 3:20 उद्योग बेला रहनेछ। दिनमा 3:20 5:00 चर बेला रहनेछ। दिनमा 5:00 साँझमा 6:40 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:40 राति 8:00 अमृत बेला रहनेछ। राति 8:00 9:20 काल बेला रहनेछ। राति 9:20 10:40 शुभ बेला रहनेछ। राति 10:40 मध्यराति 12:00 रोग बेला रहनेछ। मध्यराति 12:00 1:19 उद्योग बेला रहनेछ। राति 1:19 2:39 चर बेला रहनेछ। राति 2:39 3:59 लाभ बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:19 समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका लाथा सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लिने ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन,
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
9: दाई पनि कति अचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
10: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98560-32717 र 98460-55079।

नमस्कार, जहाज संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। यातायात व्यवसायको नयाँ नेतृत्वका लागि 3 जना प्रतिस्पर्धामा आज मतदान हुँदै विद्यालयमा हिउँदे र बर्खे विधा 45 बाट 30 दिनमा झारियो। पोखराका आयुर्वेद पसलमा अनुगमन, म्याद नागेका औषधि नष्ट। कक्षा 11 को भर्नाका लागि सुरुमय प्रवेश परीक्षा लिन पोखरा महानगरद्वारा रोक। पोखरामा फ्यूचर लीडर्स कार्यक्रम शुरू, उत्कृष्ट व्यावसायिक योजनालाई 1 लाख पुरस्कार। कास्कीमा प्रहरीको स्वीप अपरेशन जारी, सोमबार मात्रै 23 जना पक्राउ। मानव सेवाले आयोजना गरेको महायज्ञमा 3 करोड़ दान संकलन। राज्य व्यवस्था समितिको बैठक नबस्नु सरकारको असफलता भएको कांग्रेसको आरोप। सरकार विधि मिच्दै संसद छल्दै स्वेच्छाचारीतर्फ अघि बढ़ेको प्रचण्डको आरोप। सुकुम्बासी बस्तीमा सेना परिचालन गरिएकोमा एमाले नेता थापाको आपत्ति। गरिमा विकास बैंक बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंकबाट सम्मानित, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा। र आईसीसी विश्वकप लीग 2 मा नेपाली स्कटल्याण्डसँग मात्र 2 रनले पराजित। अब सुनौ पूरा समाचार। ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात अचला एकादशीको व्रत आज गरिँदैछ। अपरा अचला एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ। पुराण अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपरा धन सम्पदा प्रदान गर्दछ। यस दिन भगवान त्रिविक्रमको पूजा गर्ने गरिन्छ। यो व्रतको प्रभावले ब्रह्म हत्या, भूत योनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुने जनविश्वास रहिआएको छ। साथै समस्त पाप राशिलाई नष्ट बनाउन समर्थ यस पदा एकादशीको व्रत कथालाई पढ्ने तथा सुन्ने दुवै थरीले सबै पापबाट मुक्त भए अन्त्यकालमा वैकुण्ठ लोक पाउँदछन् भन्ने मान्यता पनि रहिआएको छ। यातायात व्यवसायको नयाँ नेतृत्वका लागि चुनावी भिडन्त आज बिहान 6 बजे मतदान शुरू हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 औं राष्ट्रिय महाधिवेशनले प्रविधि मैत्री प्रणाली विकासलाई मुख्य एजेण्डा बनाइएको छ। महासंघका अनुसार देशभरका 387 सदस्य संस्थाबाट प्रतिनिधित्व गर्दै करिब 1500 भन्दा बढ़ी मतदाता महाधिवेशनमा सहभागी छन्। यात्रु बाहेक तथा मालवाहक सवारी साधन प्रणाली कम्पनी सहकारी तथा पर्यटन क्षेत्रका प्रतिनिधि हरूको उपस्थितिमा महाधिवेशन 3 दिनसम्म सञ्चालन भइरहेको छ। महाधिवेशनको मुख्य ध्यान सार्वजनिक यातायात क्षेत्रमा रहेको करिब 13 खर्ब भन्दा बढ़ी लगानी सुरक्षित गर्ने, पुराना कानून संशोधन गर्ने तथा यातायात क्षेत्रलाई आधुनिक प्रविधिमा रूपान्तरण गर्ने विषयमा केन्द्रित रहेको महासंघका अध्यक्ष विजय बहादुर सोराले बताउनुभयो। उहाँका अनुसार हालको कानून संरचना समयानुकूल नभएकोले व्यवसायी, श्रमिक र राज्य बीचको सम्बन्धलाई स्पष्ट र व्यवस्थित बनाउन आवश्यक रहेको छ। संघीय, प्रदेश र स्थानीय तहबीच कार्य विभाजन स्पष्ट नभएसम्म यातायात क्षेत्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने उहाँको धारणा छ। महाधिवेशनमा सार्वजनिक यातायातलाई उद्योगका रूपमा विकास गर्ने विषयमा पनि छलफल भइरहेको छ। व्यवसायीहरूले यातायात क्षेत्रलाई केवल रोजगारीको माध्यम होइन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण उद्योगको रूपमा मान्यता दिनुपर्ने माग राखेका छन्। महासंघको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला, पूर्व वरिष्ठ उपाध्यक्ष हरिशरण केसी तथा पूर्व उपाध्यक्ष केदार छेत्री बीच प्रतिस्पर्धा हुने चर्चा छ। व्यवसायी बीच सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि निर्वाचनको सम्भावना बलियो देखिएको छ। यद्यपि उम्मेद्वारले नामावली प्रकाशन गरिएको छैन, अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन मण्डलको तयारी रहेको छ। निर्वाचन मण्डलले सकेसम्म सर्वसम्मतबाट निर्वाचन सम्पन्न गर्न पहल गर्ने यातायात व्यवसायीको भनाई छ। माध्यमिक शिक्षा परीक्षा एसीमा पोखरा महानगरपालिकाका 64 विद्यार्थीले 4 GPA ल्याएका छन्। त्यसमध्ये अधिकांश निजी विद्यालयका विद्यार्थी छन् भने सरकारी विद्यालयका अधिक न्यून देखिन्छन्। महानगरका 22 वटा विद्यालयका 64 जना विद्यार्थीले 4 GPA हासिल गर्दा निजी विद्यालयबाट 59 जना र सरकारी विद्यालयबाट जम्मा 5 जना विद्यार्थी मात्र रहेका छन्। सरकारी विद्यालयतर्फ छोरेपाटन माविका 3 जना र बाह्रै मावि र त्रिभुवन शान्ति माविका 1-1 जना विद्यार्थीले मात्र
चार जीपीए ल्याएका छन्। बाँकी 19 वटा निजी तथा संस्थागत विद्यालयका 59 जना चार जीपीए ल्याएका छन्, जसमा मदरल्याण्ड सेकेण्डरी स्कूलबाट सबैभन्दा धेरै 12 जना विद्यार्थीले चार जीपीए ल्याएका छन्। गण्डकी बोर्डिङ स्कूल र प्रतिभा आवासीय महाविद्यालयका 5-5 जना, ग्लोबल कलेजिएट र शान्ति निकेतनका 3-3 जना विद्यार्थीले चार जीपीए प्राप्त गरेका छन्। पोखरा पब्लिक सृजना सेकेण्डरी, शिशु निकेतन, त्रिवेणी पब्लिक माविका 2-2 जना तथा स्टेप बाई स्टेप डिजनील्याण्ड लगायतका अन्य विद्यालयका 11 वटा निजी विद्यालयका 1-1 जना विद्यार्थीले पनि यो नतिजा निकालेका छन्। यो वर्ष पोखरा महानगरपालिकाका 238 विद्यालयबाट 9,014 जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये 7,386 जना अर्थात 79.31% विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्। 1,628 जना विद्यार्थी नन ग्रेडेड एनजीएको सूचीमा परेका छन्। पोखरामा 3.6 देखि 4 जीपीए ल्याउने विद्यार्थीको संख्या 1,696 रहेको छ। त्यस्तै 3.2 देखि 3.6 जीपीए ल्याउने 2,593 जना र 2.8 देखि 3.2 जीपीए ल्याउने 2,319 जना, 2.4 देखि 2.8 जीपीए ल्याउने 695 जना र 2.4 जीपीए भन्दा कम ल्याउने 19 जना विद्यार्थी रहेका छन्। महानगरका 5 वटा विद्यालयको नतिजा भने निकै निराशजनक देखिएको छ। अमरसिंह माविको खुल्ला विद्यालयतर्फ परीक्षा दिएका 8 जना मध्ये कोही पनि ग्रेडेड हुन सकेनन्। त्यस्तै शुक्र राज बलभद्र माविका नतिजा जम्मा 5% पास भएका छन्। विष्णुपादुका मावि हाम्जाबाट 17.86%, माउन्ट हेभन इंग्लिश स्कूलबाट 21.43% र मैत्रिया पाठशालाबाट 22.2% विद्यार्थी उत्तीर्ण भएका छन्। पोखरा महानगरपालिका शिक्षा महाशाखाले भने अघिल्लो वर्षको तुलनामा पोखराको समग्र शैक्षिक नतिजामा क्रमिक सुधार आएको जनाएको छ। नेपाली युवा उद्यमी मञ्च पोखराले पोखरा महानगरपालिकाको व्यवसाय प्रबन्धन केन्द्रसँगको साझेदारीमा आइडियाज फ्यूचर लिडरशिप पोखरा 2026 कार्यक्रम शुरू गर्ने भएको छ। वैशाख 30 गतेदेखि शुरू हुने यो कार्यक्रम जेठ 6 गतेसम्म सञ्चालन हुनेछ। युवाहरूमा उद्यमशीलता र आर्थिक विकासको सोच विकास गर्ने उद्देश्यले यो योजना अगाडि सारिएको हो। यस पटकको कार्यक्रममा 40 जना विद्यार्थी सहभागी हुँदैछन्। उनीहरूलाई बिजनेस प्रशिक्षण मार्फत उद्यमशील बन्न सघाउने लक्ष्य लिएको छ। प्रोजेक्टका संयोजक तथा मञ्चका सदस्य लक्षण राज श्रेष्ठले कार्यक्रममा एनवाईईएफका सदस्य र नेपालका प्रतिष्ठित उद्यमीहरूले प्रशिक्षण दिने बताएका छन्। उनले प्रशिक्षणपछि महासहभागीहरूले आफ्नो बिजनेस योजना प्लानमा प्रस्तुत गर्ने जानकारी दिए। तालिममा सहभागीलाई व्यावसायिक व्यक्तिहरूले प्रत्यक्ष मार्गदर्शन गर्ने श्रेष्ठले उल्लेख गरेका छन्। मञ्चका अध्यक्ष समेज राज भण्डारीका अनुसार कार्यक्रमको अन्तिम चरणमा उत्कृष्ट ठहरिने बिजनेस योजनालाई नगद पुरस्कार दिइनेछ। उनले भने उत्कृष्ट योजना बनाउने पहिलो समूहलाई 1,00,000, दोस्रोलाई 50,000, तेस्रोलाई 30,000 र चौथो समूहलाई 20,000 रूपियाँ प्रोत्साहन स्वरूप प्रदान गरिनेछ। यो रकम करकट्टी हुनु अघिको यो भएको उहाँले जानकारी दिनुभयो। प्यानलमा उद्योग विज्ञ, स्थापित उद्यमी र मञ्चका पुराना सदस्यहरू रहनेछन्। कार्यक्रमको आयोजक व्यवसाय प्रबन्धन केन्द्र पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित एक इकाई हो। यसले युवा, एकल महिला, वैदेशिक रोजगारीबाट फर्किएका र अपाङ्गता भएका व्यक्तिहरूलाई व्यावसायिक तालिम, व्यवसाय योजना निर्माण र दर्तामा सहयोग गर्दै आएको छ। यसै गरी सह आयोजक एनवाईएफ नेपालका युवा उद्यमीहरूको गैर नाफामूलक संस्था हो। युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले यसले विभिन्न शिक्षा र तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ। देशभरका 15 शहरमा 1,000 भन्दा बढ़ी सदस्य रहेको यस संस्थाको पोखरा च्याप्टर सबैभन्दा पुरानो हो। यो संस्था सन् 2004 स्थापना भएको थियो। नेपाल सरकारले विद्यालयहरूमा हप्ताको 2 दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्न शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा नघट्ने गरी पाठन सञ्चालन गर्न देशभरका विद्यालय र स्थानीय तहलाई निर्देशन दिएको हो। केन्द्रका निर्देशक श्यामप्रसाद आचार्यले हस्ताक्षर गरेको परिपत्र अनुसार अब विद्यालयहरूले साताको 5 दिन सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठन सञ्चालन गर्नुपर्नेछ। मन्त्री परिषदको 2078/22 गतेको निर्णय बमोजिम शैक्षिक सत्र 2078 देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा दिने व्यवस्था मिलाउने
केन्द्रले यस्तो निर्देशन दिएको हो। नयाँ व्यवस्था अनुसार विद्यालयमा प्रत्येक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समय व्यवस्थापन गर्नुपर्नेछ। यसअघि हुँदे वा बर्खी विदाका लागि 45 दिन छुट्याइएकोमा अब त्यसलाई 30 दिनमा झारिएको छ। पठन पाठनलाई थप प्रभावकारी बनाउन केन्द्रले परीक्षा संचालन र मूल्याङ्कनका सम्बन्धमा पनि नयाँ नियम तय गरेको छ। पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्याङ्कन गर्दा पठन पाठनका दिन वा पढ़ाईमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने केन्द्रले जनाएको छ। शुक्रबारको समयलाई भने परियोजना तथा प्रयोगत्मक कार्यको लागि विशेष रूपमा व्यवस्थापन गरिएको छ। स्वीकृति पाठ्यक्रम र निर्धारित सिकाई उपलब्धिका आधारमा साप्ताहिक रूपमा समुदाय एवं परिवारको क्रियाकलाप सन्दर्भ सामग्री तथा सूचना प्रविधिको प्रयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना कार्य गर्न निर्देशन दिएको छ। शुक्रबारका दिन विद्यार्थीलाई आवश्यकता अनुसार यस्ता कार्यको प्रस्तुत गर्ने अवसर दिनुपर्ने व्यवस्था गरिएको छ। परियोजना र तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको सहजीकरण पुस्तिका 2079 समेत सहयोग लिन सकिने निर्देशक श्याम प्रसाद आचार्यले बताउनुभयो। केन्द्रले साताको 5 दिन पढ़ाई हुने भएपछि पाठ्यक्रमको उद्देश्य पूरा गर्न शिक्षक र विद्यालय बढ़ी जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। यसअघि शिक्षा मन्त्रालयले 2079 वैशाख 28 गते मन्त्री परिषद निर्णय गरी विद्यालयमा 2 दिने विदा लागू गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आधार मानेर केन्द्रले शिक्षा विकास तथा समन्वयका स्थानीय तह र सबै विद्यालयलाई यो नयाँ कार्यतालिका पालना गर्न पत्रचार गरेको हो। मन्त्रालयका अनुसार यो व्यवस्थाले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाई प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 10 रहेका विभिन्न आयुर्वेद औषधि पसल र क्लिनिकहरूमा बजार अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालको नेतृत्वमा गएको टोलीले म्याद नागेका र दर्ता नभएका औषधिहरू बरामद गरी नष्ट गरेको हो। बुधबार गरिएको अनुगमनका क्रममा 4 स्वास्थ्य संस्थाबाट 59,515 रूपियाँ बराबरको औषधि नष्ट गरिएको छ। टोलीले नेचर केयर होम प्रालीबाट सबैभन्दा बढ़ी 26,390 रूपियाँ बराबरको म्याद नागेको र औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि नष्ट गरेको छ। यस्तै पोखरा हेल्दी होम्सबाट 19,091 रूपियाँ र साधना आयुर्वेद क्लिनिकबाट 8,084 रूपियाँ बराबरको म्याद नागेको औषधि नष्ट गरिएको छ। फेमिली आयुर्वेद फार्मेसीबाट 5,950 रूपियाँ बराबरको औषधि नष्ट गरिएको टोलीले जनाएको छ। अनुगमनका क्रममा पञ्चम आयुर्वेदिक फर्ममा रश्मि आयुर्वेद क्लिनिक पाली र आरोग्य होम पालिका समेत निरीक्षण गरिएको थियो। टोलीमा गण्डकी आयुर्वेद औषधालय पोखरा महानगरपालिका सुरक्षा निकाय संचारकर्मी र उपभोक्ता मंचका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले स्वास्थ्य संस्थाका कागजात जनशक्ति र औषधिको भण्डारण अवस्थाबारे पनि जानकारी लिएको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गत बरालले कानून विपरीत व्यवसाय संचालन नगर्न व्यवसायहरूलाई सचेत गराएका छन्। उनले डीडीएम दर्ता नभएका औषधि बिक्री नगर्न र म्याद नागेका औषधिका लागि छुट्टै भण्डारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले क्लिनिकहरूमा राखिएका अनावश्यक र भ्रमपूर्ण पोस्टर तथा बोर्डहरू तुरन्त हटाउन समेत निर्देशन दिएका छन्। पोखरा महानगरपालिकाले शैक्षिक सत्र 2083का लागि संस्थागत विद्यालयहरूमा कक्षा 11 अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गर्दै लक्षित वर्गका विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरेको हो। योग्य विद्यार्थीहरूले वैशाख 30 गतेदेखि जेठ 6 गतेसम्म आवेदन पेश गर्न सक्नेछन्। महानगरको छात्रवृत्ति वितरण कार्यविधि 2074 अनुसार यो अवसर प्रदान गर्न लागि हो। छात्रवृत्तिका लागि विभिन्न 7 विधि तोकिएका छन्, जसमा जेहेन्दार, विपन्न, दलित र आदिवासी जनजाति समूह रहेका छन्। त्यसै गरी अपाङ्गता भएका व्यक्ति, शहीद तथा विपत्ता परिवार र जनआन्दोलन वा मधेस आन्दोलनका घाइते परिवारका सन्तानले पनि आवेदन दिन पाउनेछन्। आवेदनका लागि पोखरा 17 देमसाइडी स्थित शिक्षा महाशाखामा सम्पर्क गर्नुपर्नेछ। आवेदनका साथमा एससी प्रतिन्न ग्रेड सिटका प्रतिलिपि अनिवार्य बुझाउनु पर्नेछ। जेन्दार कोटाका लागि ग्रेड सिट मात्र भएमुख छ। अन्य कोटाका हकमा सम्बन्धित निकायको सिफारिश वा प्रमाणपत्र आवश्यक पर्ने महाशाखाले जनाएको छ। शहीद र घाइते परिवारका हकमा जिल्ला प्रशासन कार्यालय र वडाको नाता प्रमाणित पत्र चाहिन्छ। दलित र जनजातिका हकमा राष्ट्रिय आयोग र जिल्ला प्रशासनको सिफारिश आवश्यक पर्ने सूचनामा उल्लेख छ। विपन्न कोटामा आवेदन दिनेले गरीब परिचय पत्र वा स्थानीय तहको सिफारिश बुझाउनु पर्नेछ। अवाकाङ्गता भएकाहरूको हकमा परिचय पत्रको प्रतिलिपि आवश्यक पर्नेछ। शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले तोकिएको समयभित्र आवश्यक कागजात पत्र सहित आवेदन दिन आग्रह गरेका छन्। उनले भने छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइनेछ। आवेदन फारम महानगरको वेबसाइट pokhramun.gov.np डाउनलोड गर्न सकिने आचार्यले जानकारी दिनुभएको छ।
मानव सेवा आश्रमले पोखरापति छ्यामजामा आयोजना गरेको 14 औं श्रीमद भागवत सप्ताह पितृ उद्धार ज्ञान विज्ञान महाज्ञ 2083 सम्पन्न भएको छ। सह आश्रमको कास्की ह्याम्जा शाखाको भौतिक पूर्वाधार तथा सेवा विस्तारको लागि सञ्चालन गरिएको 3,03,00,000 रूपियाँ दान संकलन भएको यज्ञ मूल संयोजक अनिल कुमार साईले जानकारी दिनुभयो। आश्रमको मूल भवनलाई पूर्णता दिन लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्नता आश्रम कक्ष कोष वृद्धि गरी दिगो सेवा सुनिश्चित गर्ने उद्देश्यले वैशाख 19 गतेदेखि 26 गतेसम्म महायज्ञ गरिएको हो। संयोजक साईले पितृ मोक्ष तथा शान्तिको लक्ष्य सहित सञ्चालन गरिएको महायज्ञका लागि नगद जिन्सी क्यूआर कोड तथा प्रतिबद्धता सहित 3,03,00,000 बराबरको सहयोग रकम प्राप्त भएको बताउनुभयो। उहाँले महायज्ञको अवधिभर कार्यव्यस्तताको कारण सहभागी हुन नसकेका भक्तजनबाट क्यूआर कोड मार्फत सहयोग आउने क्रम जारी रहेको बताउनुभयो। महायज्ञ अवधिभर श्रद्धालु भक्तजन विभिन्न संघ संस्था सामाजिक अभियन्ता धर्मप्रेमी तथा दाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। उहाँले भन्नुभयो दैनिक रूपमा सञ्चालन गरिएको भागवत तथा कथा वचन भजन कीर्तन योग शिविर विद्यार्थी लक्षित उत्प्रेरणामूलक कार्यक्रम आदि तथा निशुल्क स्वास्थ्य शिविरले धार्मिक तथा आध्यात्मिक वातावरणलाई थप प्रभावकारी बनायो। उहाँले महायज्ञ केवल आर्थिक संकलनको अभियान मात्र नभई धार्मिक सामाजिक तथा मानवीय सचेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा सफल भएको दावी गर्नुभयो। उहाँले महायज्ञलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने भक्तजन दाता स्वयंसेवक सुरक्षाकर्मी संचारकर्मी सहयोगी संघ संस्थाप्रति आभार प्रकट गर्नुभयो। महायज्ञ अवधिभर भागवत भास्कर युवा पण्डित कमल नयन गौतमले निशुल्क रूपमा कथा वाचन गर्नुभएको छ। आश्रमका संस्थापक अध्यक्ष एवं परिकल्पनाकार रामजी अधिकारीका अनुसार करिब 8 करोड़ खर्च गरी मूल भवनको करिब 60% काम सम्पन्न भइसकेको छ। महायज्ञबाट प्राप्त सहयोगले बाँकी निर्माण कार्यलाई थप गति प्रदान गर्ने विश्वास गरिएको छ। पोखरा महानगरपालिका प्रदेश तथा संघीय सरकारसँग विभिन्न दाताहरूको निरन्तर सहयोगले सेवा अभियानलाई सशक्त बनाइएको आश्रमले जनाएको छ। परोपकारी तथा मानवीय संस्था आश्रमले 2083सम्ममा सहयोग आपक्ष सड़क आश्रित मानव मुक्त नेपाल निर्माणको संकल्प अगाडि सारेको छ। आश्रमले परिवारबाट निष्कृत भएर सड़कमा व्यवहारिसे भएका व्यक्तिहरू उपचार र पुनर्स्थापनाको लागि ध्यान दिएको छ। सड़कमा व्यवहारिसे व्यक्ति रहन नदिने परिकल्पनालाई गण्डकी प्रदेश सरकारको साथ पाएको आश्रमले सड़क पेटीमा जीवन यापन गर्दै आएका अनाथ अपाङ्ग र मानसिक समस्याका बिरामीहरूलाई उद्धार उपचार पालन पोषण र परिवारमा पुनर्मिलन सेवा गर्दै आएको छ। 2069 भदौ 13 गते मकवानपुरको हेटौँडाबाट सेवा शुरू गरेको आश्रमले 23 जिल्लामा 34 सेवा केन्द्र सञ्चालन गरेको छ। राष्ट्रव्यापी रूपमा सेवा आश्रम चलाएर 2100 भन्दा बढ़ी सहयोगापक्ष व्यक्तिलाई संरक्षण दिएको आश्रम पोखरा सेवा केन्द्रबाट 300 आश्रितलाई सेवा प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की एवं पोखराको बगर स्थित वडा प्रहरी कार्यालयको टोलीले सोमबार साँझ 6 बजेदेखि राति 10 बजेसम्म सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा पोखराको विभिन्न स्थानबाट 22 जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानहरूमा मादक पदार्थ एवं लागू औषध सेवन गरी हो हल्ला गर्ने, झैझगड़ा गर्दै हिँड्ने, जुवातास खेल्ने, खेलाउने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि बढ़ेको भन्दै प्रहरी टोलीले स्वीप अपरेशनलाई निरन्तरता दिएको हो। यस क्रममा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने, लागू औषध गाँजा सेवन गर्ने तथा जुवातास जन्य 3 गोटी खेलाउने जस्ता गतिविधिमा संलग्न 23 जनालाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कार्यवाही अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। गतिविधिमा संलग्न 23 जनालाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कार्यवाही अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मध्य पोखरा महानगरपालिकाको बगर, टुनीखेल, बागलुङ, बसपाट, नदीपुर र तेस्तापट्टिबाट 7 जना, पोखरा महानगरपालिकाको पर्साङ र हरिचोकबाट 5 जना, पोखराको बाटोले चौर सरङकोट र लामाचौरबाट 11 जना रहेका छन्। यसै गरी 3 जना युवा जुवाता जन्य 3 गोटी खेलाउने व्यक्तिहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा सत्यको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले गुरूकुल खबरलाई जानकारी दिनुभयो। उहाँका अनुसार 7 जनाले मादक पदार्थ र लागू औषध सेवन गरी हो हल्ला गर्दै हिँडेको र झैझगड़ा गरेको भन्दै अभद्र व्यवहार सम्बन्धी कसुरमा 10 दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको छ। मादक पदार्थ सेवन गरी हिँडेका 7 जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनै 1,000 रूपियाँको दरले जरिवाना गरी छोड़िएको र बाँकी 6 जनालाई उनीहरूको आफन्तको जिम्मा लगाएर तारिकमा छाडिएको प्रहरीले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9850628744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नियमित रूपमा बस्न नसक्नु सरकारको असफलता भएको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता विश्वराज आङदाबेले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको काम कार्यवाही प्रभावित भएको बताउनुभयो। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले पछिल्लो विभिन्न घटनाबारे संसदमा प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको उल्लेख गर्नुभयो। समितिका सभापतिले पटक पटक बैठक बोलाउन आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको उहाँले बताउनुभयो। जनताको आवाज र समस्या बारे सम्बन्धित मन्त्री बारे चाहिँ जवाब खोज्नुपर्ने बाध्यता रहेको उहाँको भनाइरहेको छ।
15: सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, यस्तो पनि लाग्छ घरिघरि मनमा। हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको त्यस्तो पनि लाग्न थालेको छ। खैर जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहीन व्यवहार प्रदर्शन गर्नु यो दुर्भाग्यपूर्ण हो। म विनम्रताका साथ भन्न चाहन्छु, यो दुर्भाग्यपूर्ण हो सभा महोदय। हिजोको उहाँको व्यवहारले जनताको मन कुडिएको छ, देशको शिर झुकेको छ, यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ। सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दाखेरि यस सम्बन्धमा श्रद्धेय सभामुखज्यूको भूमिकाका प्रति म टिप्पणी भन्दिन, तर सभामुखज्यूको भूमिका प्रति मलाई केही आश्चर्य लागेको छ। म चाहन्छु यो सदन सभामुखज्यूको चेतनाले यसलाई व्यवस्थित गरिदिने हो, यसो किन गर्न सक्नु भएन यो मेरो प्रश्न होइन, खालि मनमा उठेको खुल्दुली मात्रै हो। तर यसलाई, यो सदनलाई गरिमामय बनाउनु सक्नु पर्दथ्यो, यसो भएन, यो पनि दुःखकै कुरा रह्यो सभामुख महोदय। अर्को कुरो, नेपाली कंग्रेसका प्रमुख सचेतक बास्न थापाज्यूले, माननीय बास्न थापाज्यूले आफ्नो गम्भीर ध्यानकर्षण सभामुखजीलाई गराइदिनु भएको छ हिजोको घटनाका प्रति। यसका प्रति थप म सभामुखज्यूको ध्यानकर्षण गराउन चाहन्छु, यसमा यहाँको ध्यान जाओस्। सँगसँगै सम्माननीय ज्यूको कारणले नै गर्दाखेरि राज्य व्यवस्था समितिको बैठक बस्न सकिरहेको छैन, हामीहरू त्यसका सदस्यहरू छौं। त्यो बीचमा यो व्यवस्थाको बैठक बोलाउन थालिसके पछाडि केही धेरै घटनाहरू अत्यन्त दर्दनाक भएको जस्तो महसुस हामीहरूले गरेका छौं, मुलुकले गरेको छ। त्यस विषयमा हामीहरूले केही प्रश्नहरू उठाउनु पर्ने थियो। प्रधानमन्त्रीजी आउनुहोस्, त्यो हामीले चाहेको होइन, हाम्रो चाहना होइन, तर सम्बन्धित मन्त्रालय चाहिन्छ।
14: अब बाँकी समाचार। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारमाथि विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लंघन गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले संख्याको दम्बमा विधि मिच्ने काम भइरहेको भन्दै जनताको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभयो। दाहालले सरकार संसद स्थगित गरेर जनप्रतिनिधिलाई छल्दै अध्यादेश मार्फत शासन चलाउने प्रयासमा लागेको भन्दै यस्तो अभ्यास स्वीकार्य नहुने बताउनुभयो। उहाँले सरकारमाथि आलोचना गर्नेहरूमाथि धरपकड र गिरफ्तारी गर्दै प्रतिशोध साध्ने काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो। प्रचण्डले सम्पत्ति विवरण बारे जनस्तरबाटै प्रश्न उठेपछि पारदर्शी जवाब दिनुपर्ने अपेक्षा हुँदाहुँदै सरकार त्यसलाई ढाकछोपतर्फ लागेको आरोप लगाउनु भएको छ।
16: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। दह्रो सहकार्य सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड़ दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढ़ाउने ठूलो जमर्को गरेका थियौं। कानूनमाथि नै शासन गरिरहेका देशका सबैभन्दा ठूला माफियासँग हामी निरर्थकका साथ लड़िरहेका थियौं। पछि तीनै तत्वहरूले देशको पहिलो र दोस्रो दल मिलाए र प्रतिपक्षका रूपमा हाम्रो संख्या सानो हुन गयो। तर त्यो सानो संख्याले दुई तिहाईको विशाल सत्तापक्षका हरेक व्यथितिका विरूद्ध लडि नै रह्यो। दुई तिहाईको अहंकारको हामीले प्रतिरोध गरि नै रह्यौं। यो पृष्ठभूमिमा सबै उस्तै हुन् भन्ने भाष्य बिल्कुल गलत छ र म यो सम्मानित सदनको अगाडि त्यसलाई पूरै खारेज गर्न चाहन्छु।
14: अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्व मन्त्री पद्मा अर्याललाई मनोनित गरिएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पूर्व मन्त्री अर्याललाई मनोनित गरेको प्रमुख सचेतक ऐन महरले बताउनु भएको छ। पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नित्या घतानी मनोनित गरेको थियो। एमाले सचिव अर्याल समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले सुकुम्बासी बस्तीमा नेपाली सेना परिचालन गरिएको विषयमा सरकार र सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाउनु भएको छ। मंगलबार संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले सेना किन सुकुम्बासी बस्तीमा परिचालन गरियो भन्दै शंका व्यक्त गर्नुभयो। नेता थापाले संसदमा समेत यो विषय उठाइएको जानकारी दिँदै सिंह दरबार जल्दा मौन बसेको सेना अहिले सरकारको इशारामा नाचिरहेको आरोप लगाउनुभयो। उहाँले गत भदौ अन्तिम साताको जेएनजी आन्दोलनका क्रममा मुलुकमा ठूलो क्षति पुर्याइएको भए पनि उक्त विषय सरकारको निर्देशा कार्यक्रममा नसमेटिएको भन्दै कड़ा आपत्ति जनाउनुभयो। आफ्नो भूमिका र सक्रियताले नेकपा एमालेलाई अझै सशक्त रूपमा माथि उठाउन मदत पुग्ने दावी समेत उहाँले गर्नुभयो। सरकारले सेना जस्तो संवेदनशील संस्थालाई सुकुम्बासी बस्ती हटाउन प्रयोग गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको उहाँको तर्क छ। थापाले निर्देशा कार्यक्रमले मुलुकका वास्तविक समस्या र हालैका राजनीतिक घटनाक्रमलाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गर्नुभएको छ। अब आर्थिक समाचार। गरिमा विकास बैंक लिमिटेडले बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंक 2024 को उपाधि हात पारेको छ। न्यू बिजनेस एज लिमिटेडले 2083 वैशाख 25 गते शुक्रबार काठमाडौँमा आयोजना गरेको न्यू बीज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्सी अवार्डको 10 संस्करणमा ब्याङ्क सम्मानित भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा भएको समारोहमा आयोजकले ब्याङ्कलाई अवार्ड हस्तान्तरण गरेको हो। यो सम्मानले ग्राहकलाई निरन्तर सरल सुरक्षित गुणस्तरीय र प्रविधिमती सेवा प्रदान गर्ने ब्याङ्कको लक्ष्य थप हौसला मिलेको छ। ब्याङ्कले यो सफलताको श्रेय ग्राहक शेयरधनी कर्मचारी नियामक निकाय र शुभचिन्तकहरूलाई दिँदै उनीहरू प्रति कृतज्ञता व्यक्त गरेको छ। यसअघि पनि गरिमा विकास ब्याङ्कले विभिन्न प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ। सन् 2025 अगस्त 29 भारतीय च्याम्बर अफ कमर्सले आयोजना गरेको इमर्जिङ एसिया ब्याङ्क अवार्डमा ब्याङ्कले द बेस्ट ब्याङ्क र बेस्ट एआईएमएल इम्प्लिमेन्टेशन विधिमा उत्कृष्टता पाएको थियो। सोही अवार्डमा ब्याङ्क बेस्ट एमएस एएमआई एक्सिलेन्सी विधामा रनर अप भएको थियो। यसका साथै कर्पोरेट क्लब नेपालले सन् 2025 फेब्रुअरी 25 आयोजना गरेको कार्यक्रममा ब्याङ्कले द एचआरईएम अवार्ड फर कर्पोरेट एक्सिलेन्सी 2024 समेत जितेको हो। अब विदेशको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले संकटको सामना गरिरहेको क्युबा यसको प्रमुख क्षेत्रीय सहयोगी भेनेजुएलाका पूर्व नेता निकोलस मदुरोलाई पक्राउ गरेपछि थप समस्यामा रहेको छ। राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा भरेको एक पोस्टमा उहाँले क्युबालाई संकेत गर्दै भनेका छन्। कम्युनिस्ट शासित टापु एक असफल देश बनेको छ। उहाँले विस्तृत विवरण नदिएकन लेखेका छन्। क्युबाले मदत मागिरहेको छ र हामी वार्ता गर्न जाँदैछौ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रभुत्व बनाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको कलबाजी वाशिङटनमा बढ्दो छ। यसै महिनाको शुरूआतमा ट्रम्पले फ्लोरिडाको तटबाट क्यारेबियन टापु अमेरिकाले लगभग तुरन्तै कब्जा लिने बताएका थिए। उहाँले भेनेजुएलाको लामो समयदेखि राष्ट्रपति रहेका मादुरोलाई पदच्युत गर्न अमेरिकी सैन्य कार्यवाहीपछि अर्को क्युबा हुने पनि बताएका थिए। क्युबा सन् 1960 दशकदेखि एकपछि अर्को अमेरिकी प्रशासनसँग तनावमा छ। लगभग 90 माइलको दूरीमा रहेको अमेरिकी राज्य फ्लोरिडामा एक ठूलो र राजनीतिक रूपमा प्रभावशाली क्युबाली निर्वासित समुदायले आश्रय दिइरहेका छन्। अब खेलकुदको समाचार। आईसीसी पुरुष क्रिकेट लिग विश्वकप लिग दुई अन्तर्गत नेपाल अमेरिका र स्कटल्याण्ड सम्मेलित त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल स्कटल्याण्डसँग मात्र 2 रनले पराजित भएको हो। कीर्तिपुर स्थित त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै 8 विकेटको क्षतिमा 243 रन बनायो। जर्ज मुन्सीले 75 तथा फिनले म्याक्रे थले 35 रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले समान 2 विकेट लिए। जवाफमा वर्षाले प्रभावित खेलमा 39 ओभरमा 221 रनको चुनौती पछ्याएको नेपालले 7 विकेटको क्षतिमा 118 रन मात्र बनाउन सक्यो। नेपालका लागि गुलशन झाले 35 बलमा अभिजित रहँदै 61 रन तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीले 55 रन बनाए। यसअघि ओमन र युएई सम्मेलित श्रृंखलामा 4-3 खेल जितेर उत्कृष्ट लयमा देखिएको नेपालको मनोबल थप उच्च रहे पनि बोलियो स्कटल्याण्डसँग झिनो हार बिहोरेको हो। नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरेका छन्। टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, भीम सारकार्की, आसिफ शेख, ईशान पाण्डे, गुलशन झा, सम्पाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, रन्दन यादव, अर्जुन कुमार र करण केसी रहेका छन्। हाल नेपाल 25 खेलमा 8 जित 15 हारका साथ 18 अङ्क जोडेर तालिकाको 7 स्थानमा छ। शीर्ष स्थानका अमेरिका र स्कटल्याण्डको समान 36 अङ्क छ। विगतका भिडन्तहरूमा स्कटल्याण्ड र अमेरिका नेपालका लागि चुनौतीपूर्ण हुँदै रहँदै आएका छन्। सन् 2024 क्यानाडा अमेरिकामा नेपालले अपेक्षाकृत नतिजा निकाल्न नसके पनि सन् 2025 स्कटल्याण्डमा भएको श्रृंखलामा 4-3 खेल जितेको सुखद इतिहास नेपालसँग रहेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक दुई स्थानमा चट्याङ क्षेत्र मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थान जिल्लाहरूमा हावाहुरी असिना र चट्याङको पनि सम्भावना रहेको छ। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सारान्तया बादल लाग्नेछ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यिनै खबर सके हामी बिहान 6 बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। यातायात व्यवसायको नयाँ नेतृत्वका लागि 3 जना प्रतिस्पर्धामा आज मतदान हुँदै विद्यालयमा हिउँदे र बर्खे विधा 45-33 दिनमा जारी हो। पोखराका आयुर्वेद अस्पतालमा अनुगमन, म्याद नागेका औषधि नष्ट, कक्षा 11 को भर्नाका लागि शुरूमै प्रवेश परीक्षा लिन पोखरा महानगरद्वारा रोक। पोखरामा फ्युचर लिडर्स कार्यक्रम शुरू, उत्कृष्ट व्यावसायिक योजनालाई 1,00,000 पुरस्कार। कास्कीमा प्रहरीको स्वीप अपरेशन जारी, सोमबार मात्र 23 जना पक्राउ। मानव सेवाले आयोजना गरेको मायकेमा 3 करोड़ दान संकलन। राज्य व्यवस्था समितिको बैठक नबस्नु सरकारको असफलता भएको कांग्रेसको आरोप। सरकार विधि मिच्दै संसद छल्दै स्वेच्छाकारी तर्फ अघि बढेको प्रचण्डको जिकिर। सकुम्बासी बस्तीमा सेना परिचालन गरिएकोमा एमाले नेता थापाको आपत्ति। गरिमा विकास बैंक वेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंकबाट सम्मानित, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा। र आईसीसी विश्वकप लिग 2 मा नेपाली स्कटल्याण्डसँग मात्र 2 रनले पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबर सङ्गाल आउनेछ। हामी छौँ सफलताको पाइलामा। अब केही तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो
6: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ
7: मेरी आमै नि, घर बनाउन लाखो कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
11: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
12: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
6: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
13: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575,

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846-59581
1: 9166-15475।
4: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856-35394।
7: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
8: सफलता स्टुडियो टाइम।

0: सफलता 103.4 मेगाहर्ज
1: नमन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न नभुल्नु होला।

0: yourself. So I am go avas I to the host.
1: यो जीवन एउटा भाँडो हो। यदि यो भाँडोमा वास्तविक प्रेम राखिएको छ भने साँच्चै नै यो भाँडो त्यो प्रेमको उज्यालोले चम्कन्छ। प्रेम रावा।

0: itu mangga.
1: मरे पछि के होला जुन जीवन पाइएको छ जो जीवित छन् यसमा के हुनेछ यो कुराको उनीहरूलाई कुनै महत्व छैन मरे पछि के होला अहिले मरेका छैनन् किनकि यो मन हो र मनको यस्तै बानी छ यस्तो यस्तो ठाउँमा लैजान्छ कि नसोध्नुहोस् यस्तो यस्तो ठाउँमा यस्ता यस्ता विचारहरू आउँछन् मानिसहरूको दिमागमा कि जसको कुनै सीमा नै छैन यस्तो किन छ यहाँ किन छ त्यस्तो किन छ यदि एक मिनटका लागि यी सारा चीजबाट निस्कियौं र हेरौं कि के छ

0: कतिपय मानिसहरू छन् जो योजनामा व्यस्त छन्। कस्तो हुनु पर्छ मानिस, कस्तो हुनु पर्छ समाज, कस्तो हुनु पर्छ तर कस्तो छ मानिस, के हो, के हो मानिस? एक तरिकाले हेर्दा त ऊ वास्तवमा माटो हो र त्यो माटोमा 70% पानी छ र यो पानी बोल्छ पनि, हल्लिन्छ पनि, हिँड्छ पनि। हेर्नुहोस्, कतिपय मानिसहरू छन् जसले यस्तो भन्छन्, म पानीमा हिँडेर देखाउँछु, म पानीमा हिँडेर देखाउँछु। जब उसले देखाउँछ त हेर्नेहरूले ताली बजाउँछन्, मानिसहरूले भन्छन् चमत्कार भयो। तर यो पानी 70% पानी जमिनमाथि हिँड्दछ तर यसलाई कसैले चमत्कार सम्झिँदैन। पानी बग्छ तर यसलाई कसैले चमत्कार मान्दैन। सबै थोक उल्टो भयो नि। जहाँ ध्यान हुनु पर्थ्यो, के छ ध्यान, गयो कता, के हुनेछ, यो कुराको मानिसलाई कति चिन्ता हुन्छ। के होला भोलि, के होला पर्सी, के होला एक महिनापछि, के होला एक वर्षपछि, के होला मेरो छोराको, के होला मेरी छोरीको, के होला मेरो परिवारको, के होला मेरो नोकरीको, के होला मेरो अवकाशको, के होला। र जो राजा थिए इजिप्टमा धेरै हजारौं वर्ष पहिला, उनीहरूले के सोचेका थिए भने, जब उनीहरू मर्नेछन्, मरेपछि उनीहरूलाई के हुनेछ। र कतिपय देशमा त के प्रथा थियो भने, कि जब राजा मर्थे उनका सारा घोडा, हात्ती, नोकर चाकर राजासँगै गाडी दिन्थे, ताकि अर्को जन्ममा यी सारा मानिसहरू, सारा चीज, हात्ती, घोडा, रथ, धन, यी सबै उनैले पाउन। अब बुझ्नुपर्ने कुरा के हो भने, ती सारा चीजहरू त अहिले पनि यही छन्। जुन धन उनले पछिल्लो जन्ममा पाउनु पर्थ्यो पाएनन्। र कुरा के हो भने, एक वर्षको कुरा होइन, दुई वर्षको कुरा होइन, दस वर्षको कुरा होइन, त्यसको त हजारौं वर्ष बितिसक्यो, हजारौं वर्ष बितिसक्यो, तैपनि त्यस्तो भएन जुन ती मानिसहरूले सोचेका थिए कि हुनेछ। तर यो कुरा स्पष्ट भएपछि पनि मानिसले यो कुरालाई बुझ्न चाहँदैन, यो कुरालाई स्वीकार गर्न चाहँदैन। ध्यान त्यसमा दिनुहोस् जुन भइरहेको छ। यदि त्यसमा ध्यान दिएन जुन भइरहेको छ, र ध्यान केवल त्यसैमा दिएको छ, के होला? यो त आफैमा स्पष्ट कुरा छ कि जे हुनेछ त्यो त राम्रो हुने छैन। आएका थियौ, जानेछौ, र जे हुनु छ त्यो अहिलै हुन्छ, र जे भइरहेको छ यसमा कति आनन्द छ, यसमा कति आनन्द छ मानिसहरूलाई त थाहै छैन। आनन्दका लागि कसैले यो गर्छ, कसैले त्यो गर्छ, कहिले यता घुम्छ, कहिले त्यता घुम्छ, कहिले यस्तो गर्छ, कहिले त्यस्तो गर्छ। तर सबभन्दा ठूलो कुरा छ कि जब मानिस अन्तर्मुख हुन्छ र त्यस चीजको अनुभूति गर्छ जुन उसकै भित्र रहेको छ, के शान्ति। शान्ति के हो? ती अविनाशीको अनुभूति गर्नु। सबै कुरा शान्त हुन्छ, त्यस पश्चात त्यो चाहना नै रहँदैन, यता दौड्यौं, उता दौड्यौं, यो गरूं, त्यो गरूं। अब जस्तो तपाईँ हेर्नुहोस् भमरालाई, त यता गइरहेको छ, उता गइरहेको छ, यसो गरिरहेको छ, त्यसो गरिरहेको छ, यता उडिरहेको छ, उता उडिरहेको छ। तर जब उसले त्यो फूल भेट्टाउँछ जसमा रस छ, त्यसमाथि बसेर शान्तिसँग त्यसको रसलाई उसले स्वीकार गर्छ, उसले त्यसको रस पान गर्छ, त्यस पश्चात उसलाई यताउता जाने आवश्यकता छैन। जबसम्म त्यहाँ रस छ र उसले पियो, शान्त हुन्छ, पाख छ, उसको पाख पनि चलिरहेको छैन, आरामसँग बसेर त्यसको सेवन गर्यो, त्यसको आनन्द लियो, तपाईं पनि त त्यो मौरी जस्तै हुनुहुन्छ। तपाईंलाई पनि त्यो रस चाहिएको छ, र त्यो कहाँ पाइन्छ? त्यो पाइन्छ अविनाशी रूपी फूलमा। तपाईं पनि आफ्नो प्वाख फटफटाइरहनु भएको छ, उड्ने कोशिश गरिरहनु भएको छ, यताउता गइरहनु भएको छ, र जबसम्म त्यो फूल तपाईँले पाउनुहुन्न तबसम्म तपाईँ सन्तुष्ट हुनै सक्नुहुन्न, र जबसम्म तपाईँ सन्तुष्ट हुन सक्नुहुन्न तब शान्ति कसरी प्राप्त हुन्छ? मानिसहरूका लागि यो त छ नि, यदि एकपटक शान्ति पाइयो भने धेरै भयो। होइन, प्रत्येक दिन त्यो अविनाशीको अनुभव गर्नुपर्छ, हरेक दिन उनको दर्शन गर्नुपर्छ, प्रत्येक दिन उनलाई स्मरण गर्नुपर्छ, तब मात्रै यो जीवनमा जसलाई एकाग्रता भनिन्छ त्यो हुन्छ, ताकि तपाईँ यताउता नभड्किनुहोस् र आफ्नो जीवनमा बुझ्नुहोस् कि वास्तवमा तपाईँ कति भाग्यशाली हुनुहुन्छ।
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01-590-1765 र 98-43-1650 सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्रायः यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्छु?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
11: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
12: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मास बार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
12: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने,
9: उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
14: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
9: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
14: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
15: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट क पोखरा आत्रत्नचो प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
12: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98116062983, 98560852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
15: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0165419584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0165529004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। पोखरामा अहिले केही समय यता विभिन्न मन्दिरहरू त हामीले सुनेका छौं, मन्दिर सहितको सभाहाल, मन्दिर पनि सामाजिक क्षेत्रमा समर्पित मन्दिर जहाँ पोखरामा स्थापना भएर अहिले सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील रहेको छ। यस मन्दिरको विषयमा छलफल गर्नेछौ। तपाईहरूले आज यस मन्दिरको विषयमा सुन्दै गर्दा बिल्कुल फरक पाउनुहुनेछ। पोखरा महानगरपालिका वडा नम्बर 11 रानी पौवामा अवस्थित मन मन्दिर नामक सामाजिक संस्था पनि हो यो र त्यो भित्र मन्दिर पनि रहेको छ। केही दिन अगाडि मात्रै मैले त्यस संस्थाको अवलोकन गर्ने मौका पाएकी थिए। एउटा तन मन वचन कर्म र धनले समर्पित भएर त्यस मन्दिरलाई सजाइएको छ। झट्ट हेर्दाखेरि बाहिरबाट हेर्दा एउटा घर जस्तो देखिन्छ र बाहिर लेखिएको मन मन्दिर भनेर लेखिएको देख्दा साँच्चै नै यो मन्दिर हो कि जस्तो आभास हुन्छ। भित्र जाँदाखेरि जहाँ हामी भित्र प्रवेश गर्छौ त्यहाँ जाँदाखेरि छुट्टै आनन्द प्राप्त हुन्छ, किनभने त्यहाँ केही मन्दिर केही भगवानका मूर्तिहरू राखिएका छन्, सजाइएका छन्। गौतम बुद्धदेखि लिएर विभिन्न भगवानका मूर्तिहरू सजाइएका छन् भने जीवनभरि साथ दिएकी आफ्नी श्रीमतीको तस्विर पनि त्यहाँ मूर्ति बनाएर सजाइएको छ। यस मन मन्दिर संस्थाको विषयमा आज हामी कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ सामाजिक संस्था सामाजिक व्यक्तित्व मन मन्दिर संस्थाका संस्थापक अध्यक्ष विष्णु विक्रम चियससँग आज हामी कुराकानी गर्दै आएका छौं। हजुरलाई यस कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यो संस्था चाहिँ मन मन्दिर संस्था किन स्थापना गर्नुभयो?
1: म पहिला चाहिँ मन मन्दिर मनको मन्दिर हजुर सबैको मन्दिर चित्तलाई विश्रान्त पाउने मन्दिर
0: हजुर
1: अब यो मन्दिर स्थापना गर्नुको मुख्य कारण मेरो श्रीमती धर्मपत्नी जब स्वर्गवास भयो र उहाँकै इच्छा अनुसार र मृत्यु हुनुभन्दा पहिला तपाईलाई एक्लो जीवन कटाउन साह्रो पर्छ, त्यसले गर्दाखेरि तपाईले केही पुण्य काम गरेर मलाई भेट्न आउनुहोस्, त्यसले गर्दाखेरि तपाईँ मलाई भेट्नको लागि चाहिँ पुण्य काम गरेपछि मात्र भेट्न आउनुपर्छ, त्यसैको खोजीमा हिँड्नुहोस् भनेको कारणले गर्दाखेरि म धेरै कुराहरू विचार गरे र म न्यूजील्याण्डमा बस्छु र म 3 वर्षसम्म कोरोनाले गर्दा आउन सकिन र त्यसपछि म आए र म जग्गा खोज्न सुरु गरे र जग्गा खोज्दा खोज्दै आफ्नै एरिया र जन्मेको ठाउँमै बनाउने मेरो उद्देश्य थियो र त्यही नै नजिकमा मैले जग्गा पाएर सुरु गरे।
0: यो संस्थाले सुरु गर्नुभयो, तपाईँलाई अन्तिम क्षणमा तपाईँको धर्मपत्नीले भनेको शब्द पुण्य काम गरेर मात्रै मलाई भेट्न आउनु
1: हजुर
0: भनेपछि होइन त्यो जीवनकालमा पुण्य काम गर्ने र अन्त्यमा श्रीमतीसँगैको मिलन गर्ने उद्देश्यले जुन संस्था खोल्नु भएको छ यो संस्थाले के काम गर्छ?
1: अब यो संस्था खास खोल्नुको उद्देश्य म धेरै नजिक सधैँ श्रीमतीसँग हुन सक्ने र धेरै विचारहरू गरेँ र धेरै कुराहरूमा म खेल्न सुरु गरेँ र मैले आखिरमा आएर म मन्दिरै बनाउँछु र मन्दिर यस्तो बनाउँछु यो चाहिँ मनको मन्दिर र मान्छेले चिन्नुपर्ने मन्दिर र मन्दिर चाहिँ कस्तो हुनुपर्छ र हामी किन मन्दिरमा जान्छौं र मन्दिर भनेको घर हो, घर जस्तै मन्दिर हुनुपर्छ भन्ने सोचले गर्दाखेरि मैले यो मन्दिर मन मन्दिर भनेर बनाए।
0: हजुर हजुर, भनेपछि यो संस्थाबाट थुप्रै सामाजिक कामहरू पनि हुन्छन्?
1: हजुर, यसमा सबैभन्दा पहिला त 5 वर्षभन्दा माथिको सबैलाई जन्मदिनको शुभकामना, इंगेजमेन्ट, विवाह, वर्तमान, गुनियो चोलो, 84 पूजा यी सबै कुराहरू हाम्रो मन्दिरमा गर्न पाइन्छ। यी सबै काम गर्ने भनेको चाहिँ निशुल्क रूपले हामीले दिन्छौ सेवा, जुन सेवा दिँदाखेरि हामीले 70 जना भन्दा मुनिलाई मात्र दिन्छौ र यो चाहिँ पहिलो नम्बर कुरो इकोनोमिक र अनि हामीले बचाउनु पर्ने हाम्रो कल्चर र कल्चरलाई बचाउनखेरि आफ्नै परिवारको मान्छे पनि अहिले लगभग 40-50 जना हुन्छ र ती सबैको लागि सबै कुरा गर्नको लागि हामीले त्यो बन्दोबस्त गरिदियौ, जसले गर्दाखेरि आउने व्यक्तिलाई त्यहाँ कुनै चिजको पनि खाँचो पर्दैन, कुनै चिज पनि किनेर ल्याउनु पर्दैन, जसले गर्दाखेरि सबै कुरा छ त्यहाँ, भजनदेखि लिएर नाचगानदेखि लिएर भिडियोदेखि लिएर अनि अरू सामान पनि छ। अलिक बेग्लै भन्दाखेरि त्यहाँ चाहिँ मान्छेलाई चाहिने लङ लाइफ भनेको लामो जिउनको लागि हाम्रो स्वास्थ्यको सबैभन्दा ठूलो हाम्रो धन हो। जुन मनुष्यको स्वास्थ्य भन्दाखेरि मन्दिरमा गएर मात्रै स्वास्थ्य पाउने होइन, मन्दिरको दर्शन पनि गर्न पाइने, स्वास्थ्यको लागि हामीले एरोबिक्स लेडिजहरूको लागि हामीले त्यो एरोबिक्सको साथसाथै फिजियोथेरापी र अनि मसाज चेयर यी सबै मेडिकलको पनि माइनर कुराहरू हामीले चेक गर्ने सबै सामानहरू उपलब्ध गरेका छौँ। ती सबै सामानहरू हामीले चलाउन पाइन्छ।
0: हजुर हजुर, भनेपछि त्यहाँ जन्मदिन पनि मनाउन पाउने हुनुभयो, नभए विवाह गर्दै हुनुहुन्छ तपाईँहरू भने त्यहाँ विवाह पनि गर्न सकिने भयो होइन, सबै व्यवस्था तपाईँहरूले मिलाउनुहुन्छ।
1: हामीले यो बिल्डिङभित्र सबैभन्दा ठूलो कुरो हामीले सेफ्टी चाहिन्छ, त्यो सेफ्टीको चाहिँ भरपूर्ण हामीले 90% भन्दा बढी चाहिँ हामी सेफ्टी भइहाल्छौँ र ती सबै कुराहरू पाउन सक्छ। तर यसमा एउटा कुरा चाहिँ याद गर्नुपर्ने, हाम्रो जीवनमा खान नहुने कुरा जस्तो मादक पदार्थ, चुरोट इत्यादि कुराहरू त्यो भित्र गर्न पाइँदैन, खान पाइँदैन। मङ्सर जुन चाहिँ खाइन्छ तीहरू पनि खान पाइँदैन। तर कुनै चिज पनि चिजहरू बनाउँदाखेरि सकेसम्म अन्तबाट नलाइकन घरबाटै बनाएको अथवा त्यहीँ नै बनाएर दिएमा बेस हुन्छ भनेर त्यो प्रकारले हामी गएका छौँ।
0: कति राम्रो, पक्कै पनि तपाईँहरू यदि यो मलाई लाग्छ आर्थिक अवस्था कमजोर भएको मात्रै होइन कि सबै व्यक्तिहरूलाई समेट्नको लागि उहाँहरूले यो कार्यक्रम गरिराख्नु भएको छ, अझ विशेष गरेर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू र त्यो सँगसँगै त्यहाँ हल पनि छ, हामीले केही कार्यक्रमहरू पनि गर्न सक्छौँ त्यो हलमा र धेरै कार्यक्रमहरू भइ पनि सकेका छन्। यति व्यवस्थित रूपमा उहाँले आफैले परिचय दिइसक्नुभयो, न्यूजील्याण्डमा बस्दै आउनु भएको छ र एउटा त्यहाँ जाँदाखेरि एकदमै छुट्टै आनन्द प्राप्त हुन्छ, एउटा मन्दिरमा गएपछि हामीलाई त्यो शान्त हुनेदेखि लिएर छुट्टै आनन्द त प्राप्त हुन्छ, त्यो सँगसँगै त्यहाँको सुविधाहरू सेवाहरू हेर्दाखेरि साँच्चै नै छुट्टै आनन्द प्राप्त हुन्छ। एकचोटि तपाईँहरू पनि गएर त्यहाँ भिजिट गर्न सक्नुहुन्छ, त्यहाँ जाँदाखेरि कुनै शुल्क तिर्नु पर्दैन र कार्यक्रम गर्दाखेरि पनि कुनै शुल्क तिर्नु पर्दैन, तर त्यहाँका नियमहरू चाहिँ पक्कै पनि पालना गर्नुपर्छ। र यसरी काम गर्दाखेरि तपाईँलाई अहिले कस्तो अनुभूति भइरहेको छ?
1: अब सबैभन्दा पहिला त मैले जति सोचेर आएको थिएँ त्यो सोचेको अनुसार काम गर्नु निकै गाह्रो पर्यो। त्यो गाह्रो परेको खास कारण चाहिँ यहाँको कल्चर र फेसन लाई हामीले जुदाउँदाखेरि धेरै जस्तो व्यक्तिहरूले कुरा चाहिँ गर्छ तर काम गर्न चाहिँ सफलता तरिकाले काम गर्न आउनुको लागि चाहिँ अलि हिचकिचाउँछ। त्यो विषयमा मलाई थाहा भएन, तर एउटा इम्पोर्टेन्ट कुरा के छ त्यहाँ जरुरी भनेदेखि, 13-14 वर्षभन्दा माथिका नानीहरूको लागि स्कूलमा शिक्षा पर्छ, मेरोमा दीक्षा पाउँछ, स्कूलमा पैसा तिर्नुपर्छ, मेरोमा पैसा तिर्नु पर्दैन। र अर्को एउटा फाइदाको कुरो, हामी जब जन्मियौं र हामी जन्मिएपछि आफ्नो खुट्टामा कसरी उभिनु सकिन्छ, हामी स्वास्थ्य कसरी रहन सकिन्छ, अनि प्राय जस्तो नेपालमा अहिले एउटा ट्रेन्ड चलेको छ पढिसकेपछि विदेश जाने, त विदेश किन जाने, विदेश कसरी जाने, र विदेशमा जाँदाखेरि हामी केमा हामी तन्दुरुस्ती हुनुपर्छ, यी सबै कुराहरूको ज्ञान चाहिँ त्यहाँ पाउन सकिन्छ। र यस्तो किसिमको ज्ञान पाउँदाखेरि पनि मलाई असन्तोषी लागेको चाहिँ प्राय मान्छेहरू घटना घटेपछि मात्रै आउँछ, त्यो घट्नुभन्दा पहिला आयो भने मलाई सजिलो पर्थ्यो, किनभने यो विषयमा म 15 वर्ष बसेँ न्यूजील्याण्ड र एनआरएनमा 6 वर्ष काम गरे, म कल्चरमा गर्छु र धेरै प्राय त्यहाँ गएका नानीहरू सबैलाई मैले काम दिने र बन्दोबस्त गराउने ठाउँलाई बन्दोबस्त गर्ने, र न्यूजील्याण्ड यस्तो ठाउँ हो हामी कुनै पनि कुराहरू गर्दाखेरि सहयोगको भावना मात्रै आउँछ र हामीले कुनै शुल्क पनि लिँदैनौ, कुनै त्यस्तो किसिमको अप्ठ्यारो पनि पार्दैनौं, र त्यो कन्डिसनमा बसेर मैले सबै बुझेको कारणले गर्दाखेरि यसलाई पनि मैले कसरी उतार्न सक्छु त नेपालमा गएर विद्यार्थीहरू जो पनि आउन माग्छ त किन जाने, कसरी जाने, किन पैसा बिना पनि जान सकिन्छ, त्यो वे के हो, यस्तो कुरा खोज्दैन, खास गरेर के दलाल के संस्था या कुनैसँग मिलेर मात्र जान खोज्छ. जति पनि पढेकाहरू जति छन् तिनीहरू सिधा कन्ट्याक्ट गरेर जानु माग्दैन, तर धेरै कम मात्रामा मात्रै जान्छ. त्यो यति सजिलो छ विकासको देश भएको ठाउँमा कसैको सहारा लिन जरुरी पर्दैन. त्यसको मतलब हो कि ऊ कति कन्फिडेन्स छ, उसले कति गर्न सक्छ भन्ने कुरा. त्यो एक्जाम हो, तर त्यो एक्जाममा थ्रु हुनको लागि पास हुनको लागि साह्रो गाह्रो पर्छ. त्यसले गर्दाखेरि यहाँका नानीहरूले त्यो विचार गर्नुपर्ने हो, तर गर्दैन. अनि आमाहरू, विशेष गरेर आमाहरू, र मैले अघि सेफ्टी भने, अनि आमाहरूको काम, घरको जुन काम गरिन्छ, घरको मात्र नभएर हामीले के गर्छौ, आमाहरूको काम सबैभन्दा ठूलो कुरो चाहिँ बालबच्चा बुढाबुढी आफ्नो परिवारलाई कसरी केयर गर्ने भन्ने हुन्छ. तर यहाँ केयरको नाममा केही पनि हुँदैन, नाम मात्रै केयर हुन्छ तर केयर चाहिँ हुँदैन. कसरी केयर गर्नुपर्छ बुढाबुढीलाई, र कसरी केयर गरेर उसको लाइफलाई बनाउनु पर्छ, र हामीले केयर गर्दाखेरि हामीले भन्छौ होइन माथिबाट आएको दिन लेखेको छ त्यो दिनमा जान्छ भन्छौ, त्यो लेख्ने काम पनि केयर गर्ने मान्छेकै हातमा हुन्छ. यदि राम्रो केयर गर्यो भने ऊ दुई दिन बढी बाँच्न सक्छ, छ महिना बढी बाँच्न सक्छ, वर्ष दिन बढी बाँच्न सक्छ. र इकोनोमिक भनेको जब ऊ राम्रो हुन्छ भने दबाई पानी गर्नु परेन, पैसामा पनि उसलाई किफायत भयो. तर यी कुराहरू लिन आउनलाई चाहिँ किन माग्दैन त्यो चाहिँ मलाई थाहा छैन, तर विशेष गरेर मैले आमा समाजहरू चार पाँचजनाहरूलाई भने, तर उहाँले त्यति इन्ट्रेस्ट गर्नु हुँदैन. यहाँको पोलिसी नै यस्तो हो कि खै अब फेसन हो, मैले बुझ्न सकिनँ.
0: हजुर हो, पक्कै पनि यहाँले भने जस्तै त्यो खालको सुविधा लिन पनि नखोज्ने होइन, आफूले पनि नगर्ने खालको एकदम हाम्रो कन्जर्भेटिभ माइन्ड पनि त्यो गरेको कुरालाई चाहिँ एक्सेप्ट गर्नै नखोज्ने खालको होइन. अनि त्यहाँ गरेर होइन न्युजिल्यान्डमा बस्ने त्यो एउटा सेवा सुविधा पाइरहेको व्यक्तिले यहाँ चाहिँ मेरै देशको लागि म केही गर्छु भन्ने भावना चाहिँ हुन त यही तपाईँको जीवनसाथी होइन धर्मपत्नीको मृत्युपछि यी कुराहरू आए. पहिल्यैदेखि सामाजिक क्षेत्रमा हुनुहुन्थ्यो.
1: म जब म ब्रिटिस आर्मीमा हो, 20 वर्ष सर्भिस गरेर आएपछि म आर्मीमा हुँदाखेरि पनि सामाजिक सेवा गर्थेँ, र म यहाँ आएर पनि सामाजिक सेवा नै गर्थेँ. र मेरो काम भनेको 70% चाहिँ सामाजिक सेवा मात्रै हुन्थ्यो. मेरो 10% मात्रै म काममा आबद्ध हुन्थे, तर मैले पुरा काम गर्थेँ. मलाई सपोर्ट चाहिँ श्रीमतीले गर्थ्यो, श्रीमतीले आफ्नै व्यवसाय गर्थ्यो. मेरो काम भनेको नानीहरूको लागि कसरी उच्च शिक्षा गराउने, र अनि मैले सेवा गर्दाखेरि के मलाई फाइदा हुन्छ भने मैले सबैसँग चिन्न सकिन्छ, र चिन्नु सबैभन्दा ठूलो कुरो. र मेरो अभियान जब यो कोरोनाले गर्दाखेरि मेरो अभियान चाहिँ म बाँच्छु अनि म अरूलाई बचाउँछु. त मैले बाँचेन भने मैले अरूलाई कसरी बचाउने, एउटा इभेन्ट त्यो छ मेरो. अर्को चाहिँ म आफूले आफूलाई चिन्न कोसिस गर्नुपर्छ, अनि मात्र अरूले मलाई चिन्छ. तर म मतलबको लागि र पैसाको लागि गर्दिनँ, किनभने मलाई दुवै तर्फबाट मेरो जति पनि गर्नुपर्ने र नानीहरूलाई उच्च शिक्षा दिएर उनीहरू आफ्नो आफ्नो ठाउँमा सम्पूर्ण रूपमा छन्, र मेरो जति पनि आउने स्रोतहरू छन् त्योहरू भगवान्ले मलाई त्यतिकै दिइराखेको छ भने पनि हुन्छ. पेन्सन जुन भनौँ न, र मलाई सफिसियन्ट छ, र श्रीमतीले छोडेर गएकोले पनि यो जुन संस्थालाई मलाई गर्नुलाई धेरै सजिलो पर्यो.
0: हजुर हजुर, अहिले तपाईँले सोचे अनुसारको कामहरू भएको छ?
1: सोचेको अनुसार काम भएको थिएन 6 महिना पहिला, 1 वर्ष पहिला. अनि अहिले धन्दा 1 वर्ष भयो जब मैले रविन्द्र बाबु माकाजुले उहाँ आउनुभयो, र उहाँले मेरो ब्रिजको काम गर्नुभयो. किनभने म 40 वर्ष त म बाहिर भएँ, त धेरैलाई चिन्न सक्दिनँ, र स्थानीय संस्थाको पनि व्यवहार पनि मलाई थाहा भएन. त्यसले गर्दाखेरि पनि मेरोमा आउने कम थियो. जब रविन्द्र बाबुसँग भयो र प्रत्येक प्रोग्राम चलाउँदाखेरि जम्मै प्रोग्रामको अभिभार चाहिँ उहाँले लिँदाखेरि मलाई धेरै सजिलो भयो.
0: हजुर हजुर, भनेपछि अहिले थुप्रै कार्यक्रमहरू पनि भइरहेको छ.
1: अहिले भन्दै 1 वर्षभित्रमा 17-18 कार्यक्रम भयो, र उच्च व्यक्तिहरू र एकदमै काम लाग्ने व्यक्तिहरू आएर उहाँले प्रवचन गर्ने, भजन गर्ने, र यो बर्थडे पनि मनाइयो, जन्मको शुभकामना पनि मनाइयो. तर विवाह र व्रत पनि चाहिँ आएको छैन. तर यी हेरेको चाहिँ हामीले धनी होस् या गरिब होस्, हाम्रो कल्चर बचाउनु पर्छ. र यहाँ पैसाको कुरा हुँदैन, हाम्रो कल्चर र अनि हामी स्वावलम्बी कसरी बन्ने र कसरी उभिने र कसरी पैसा जोगाउने भन्नेको तरिका पनि हामीले त्यहाँ सिक्न पाइन्छ। र आफ्नो जीवनमा पर्ने कुराहरूमा जब मान्छेलाई धेरै अपुग भएपछि डिप्रेसन हुन्छ, त्यो डिप्रेसनलाई पार गर्ने ठाउँ पनि मेरो त्यो पनि एउटा वे बनाएको छु। जुन बेलामा कोरोना लाग्यो, धेरै साथीहरू धेरै आफूले चिन्ने मित्रहरू जानुभयो, अब गइसकेपछि त भेट्न सकिँदैन, तर अब यी भएकाहरूलाई पनि अब हामीले हाम्रो जीवनको चक्र के हो त, हामी कसरी बस्नुपर्छ त भनेर धेरै जस्तो एक्लो भएको केटा मान्छे या केटी मान्छे उहाँहरूको लागि धेरै उपयुक्त चिज छ, तर उहाँहरू चाहिँ आउनु माग्नु हुँदैन, त्यो मलाई पनि थाहा छैन किन आउनु माग्नुहुन्न।
0: हजुर हजुर, पक्कै पनि अब बिस्तारै आउनुहुन्छ होला, भर्खर प्रयास गर्दैछौ। अब हामी मार्फत पनि विभिन्न व्यक्तित्वहरूसँग त्यो सम्पर्क हुने नै छ होइन। अहिले तपाईँको अहिले गरिरहेका कामहरू अहिले द्रुत गतिमा पनि बढेका छन्, भावी योजना यसो गर्न पाए हुन्थ्यो भन्ने योजना चाहिँ के छ?
1: मेरो योजना धेरै छन्, तर म धेरै योजना एकैचोटि गर्दाखेरि त्यो सफलता हुन पनि साह्रो पर्छ। तर अहिले चाहिँ मेरो योजना भनेको जति पनि आमा बाबा नभएका टुराहरूको लागि केही संरक्षण गर्न सक्ने मेरो योजना छ, र अर्को चाहिँ जति पनि

0: नेपाली कस्ता भयौं भने हुन त पूर्वीय दर्शनबाट प्रेरित भएका हामी तर बिस्तारै पश्चिमा संस्कृति चाहिँ हामीसँग हावी हुँदै आइरहेको छ. तपाईँ आफै पनि बाहिर बस्नुभयो, न्युजिल्यान्डमा बस्दै आउनु भएको छ, होइन? त्यो संस्कृति भन्ने कुरा यति महत्वपूर्ण रहेछ भन्ने कुराको ओतप्रोतले तपाईँले यहाँ हाम्रो संस्कार बचाउने अभियानमा हुनुहुन्छ. किन हामी नेपाली बाहिर गएपछि त्यो संस्कृति बिर्सिहाल्छौ?
1: अब यसमा यस्तो छ, मेरो आफ्नो धारणा चाहिँ त्यो सबैले आफ्नो आफ्नो विचार र आफ्नो आफ्नो तरिका चाहिँ हुन्छ. तर मैले देख्दाखेरि चाहिँ म अहिले न्युजिल्यान्डमा कल्चरमा छु. म 16 देशसँग मैले कल्चरको काम गर्छु फ्रीमा, र मैले सबै देशका मान्छेसँग कुरा गर्दा, भेट्दा र चालचलन सबै हेर्दा, उहाँहरूको गर्ने तरिका, उहाँले देखाउने तरिका र उहाँले दिने भोलन्टियरको कुराहरू र नेपाल र बाहिर आकाश र जमिनको फरक छ. तपाईँ आउनुभयो कि कल्चर भनेको बाहिर, अब अहिले त अब अस्ट्रेलिया र न्युजिल्यान्डको भनौँ, बरु न्युजिल्यान्डमा चाहिँ त्यस्तो फेसन छैन, त्यस्तो प्रकारको ढाँचाहरू छैन. त उनीहरूको जुन ठाउँमा जुन बेलामा समय गर्नुपर्छ त्यो समयलाई र त्यो ठाउँमा मात्र हुन्छ. तर नेपालमा मैले देख्छु 14 अञ्चल 75 जिल्लामै त्यही प्रकारको छ. अहिले गाउँ शहर भन्ने राजधानी भन्ने केही छैन. यहाँको कल्चर चाहिँ अलिकति एडभान्स भनेको बिग्रिने खालको, नचाहिँदो नहुने खालको देखे. तर बाहिर त्यस्तो छैन, तपाईँले जति सोध्नुभयो त्यति बाहिर छैन. हेर्दा र गर्दाखेरि मात्रै हो, तर वास्तवमा त्यहाँ जुन जुन कल्चरहरू गर्छन् उनीहरू एकदमै सबै जातका मान्छेहरू सबै आफ्नो आफ्नो कल्चरमा जुन स्पिरिट छन् एक अर्काको कल्चरलाई मान्यता दिनेहरू छन्, त्यसले गर्दाखेरि त्यहाँ विकृति भनेको चाहिँ देखिँदैन. अब त्यो 100 दुई तिनजना भनेको बेग्लै हो, तर सामाजिक रूपमा मैले हेर्ने हो भनेदेखि चाहिँ बरु जति त्यहाँ राम्रो देख्छु त्योभन्दा 50% नराम्रो म नेपालमै देख्छु.
0: हजुर हजुर,
1: मेरो अनुभवमा, किनभने म धेरै देशका मान्छेसँग काम गरेँ. मैले अब भनौँ न अब मलेसिया, सिङ्गापुर, हङकङ, बोर्नियो, अब अस्ट्रेलिया, जम्मै ठाउँ धेरै कन्ट्रीहरूमा म घुमेँ, जम्मै गएँ. तर सबै कुरा हेर्दाखेरि तर उहाँहरूको कल्चरमा चाहिँ एकदमै अधिक छ, तर हाम्रो कल्चर चाहिँ अलिक देखावटी धेरै छ. तर अहिले तपाईँलाई अघि मैले भने नि यहाँ हामीलाई सिङ्गल मान्छेलाई जिउन एकदमै साह्रो छ. उहाँहरूले मिलेर आएको भए उहाँहरूको जीवन सरल तरिकाले हुन्छ. जब एउटा भेट्ने ठाउँ र एउटा आफ्नो स्वास्थ्यको लागि चेक गर्ने प्रत्येक कुरा भयो भने त, दुःख बिमार भएन भने त घरको परिवार पनि खुसी हुन्छ नि. तर त्यो पट्टै हेर्दैन. तर मैले देख्दाखेरि यहाँ धेरै धनी रहेछन्, हस्पिटल जाने, पैसा तिरे भने म ठुलो मान्छे हो जस्तो गर्ने. तर इकोनोमिक भनेको मैले हेर्दाखेरि 80% छैन.
0: हजुर हजुर.
1: अनि जसले इकोनोमी गर्न खोज्छ उसलाई फेरि बेगबाग गर्न सुरु गर्छ. त्यो यो फेसन चाहिँ नराम्रो हो मेरो लागि. मैले सम्पूर्ण भएर सबै कुरा त्यहीँ पाएर जम्मै गर्दाखेरि पनि म यहाँ आएर मैले जस्तो अब एनआरएनको लिएँ, अनि मैले उहाँको पासपोर्ट लिएँ, म यहाँ लड्न आएको कि नेपालीले पनि यो एकचोटिको नेपाली सधैँ हुनुपर्छ, नागरिकता पाउनुपर्छ, हामी किन भिसा तिर्ने भनेर यसपालि चाहिँ म उहाँको लिएर आएर लडेर बल्ल 1 वर्षपछि अहिले बल्ल पैसा तिर्नु नपर्ने भयो. अब सुरु हुँदैछ. त्यसले गर्दाखेरि नेपालमा मैले यत्रो लगानी गर्दैछु, तर कुनै पनि व्यक्तिले यत्रो लगानी गरे यस्तो आयो भन्दैन. के भन्छ त बेगबाइटमा भने कहाँबाट पैसा उठायो, के गर्यो, अथवा युएनडिपी आइदियो, कहाँबाट ल्यायो, गर्यो भन्ने खालि नेगेटिभ सोच्ने धेरै छन्. तर अहिले त धेरै मान्छेहरू उहाँबाट यहाँ लगानी गर्नु माग्छ, तर यो नेगेटिभ सोचले गर्दाखेरि तर्सिन्छ. सच्चा र इमान्दारी हो भनेदेखि हेर्ने हो भने तपाईँ मेरो मन्दिरमा आउनुहोस् र तपाईँको घर मेरो मन मन्दिरको जस्तो बनाउनुहोस्। यो मेरो होइन, यो सबै तपाईँहरूको पनि हो, मन मन्दिर सबैको मन्दिर, किनभने तपाईँको मन तपाईँसँग छ नि, तर तपाईँको मन मसँग पनि छ नि, मेरो मन तपाईँसँग पनि छ. मन्दिर भनेको मन हो, त्यो मनलाई नै मन्दिर बनाउने ठाउँ चाहिँ मैले सुरु गरेँ. अब यसको प्रशंसा गर्नुभन्दा तपाईँहरूबाट नै सहयोगको आश्वासन चाहन्छु.
0: हजुर, जस्तै यो के मन मन्दिर भन्ने जुन छ नि, सबैको मन नै मनको मन्दिर, सबै मनलाई जोड्ने मन्दिर रहेछ है, यसरी बुझ्नु.
1: यसरी हजुर, यसले किनभने मेरो श्रीमती चाहिँ धेरै मतलब सोध्ने, विचार गर्ने र त्यस्तो प्रकारको, र आफ्नो खुट्टामा उभिनुपर्छ लेडिजहरू भन्ने, यी विभिन्न तरिकाको उसमा आउने, र उसको सबै कुरा ब्याकग्राउन्ड र अनि सपना देख्दाखेरि पनि उसको हिसाबमा मैले हिँडेँ भने मलाई त्यति फरक पर्दैन.
0: हजुर हजुर,
1: त्यसले गर्दा मैले मन मन्दिर नाम राख्नुलाई मैले धेरै मन्दिरहरू छ नेपालमा के मन्दिर बनाउने त भनेर सोचे तर

0: मा आएर मैले चाहिँ म बाँच्छु अनि म अरूलाई बचाउँछु. म बाँच्नुको मतलब मेरो मनले भन्यो अनि मैले बल्ल अरूलाई बचाउन सक्छु भनेपछि त्यसलाई बचाउनु भनेको मन्दिर भयो भनेको यो सोचले मैले बनाएको.
1: कति राम्रो. अनि अघि अर्को शब्द पनि प्रयोग गर्नुभयो हजुरले स्वावलम्ब स्वावलम्बी हुनुपर्छ भन्ने होइन. अहिले पछिल्लो समयमा हामी आफै स्वावलम्बी हुनुभन्दा नि विदेशको देखा सिकी गर्छौ. बाह्र पास गर्ने बित्तिकै हामी विदेशिएका छौं. त्यो तपाईँ त विदेश बस्नुभयो, त्यहाँका नागरिकहरू कति स्वावलम्बी हुन्छन्. देश बनाउने भनेको प्रत्येक व्यक्तिको योगदानले हो नि त. त्यो खालको योगदान हामीले देशमा चाहिँ किन गर्न नसकेको होला?
0: पहिलो नम्बर कुरो थाई सरकार भएन. दोस्रो नम्बर कुरो जति पनि यहाँ गर्नेहरूलाई दोष दिए जस्तो हुन्छ, तर यहाँ सबैभन्दा नम्बर एक कुरा चाहिँ टाइमको भ्यालु छैन. जस्तै टाइमको भ्यालु बुझ्दैन त्यसले कहिले विकास गर्न सक्दैन. यो एउटा नम्बर एक कुरा. कुनै पनि विद्यार्थी हो, पढेको होस् अथवा टिचर होस्, युनिभर्सिटीको लेक्चर होस्, टाइम इज मोस्ट इम्पोर्टेन्ट. किनभने टाइम कसैले पनि घटाउन या बढाउन सक्दैन. आफ्नो टाइम आएपछि जानै पर्छ. तपाईँले जतिसुकै पैसा भए पनि, तपाईँ जतिसुकै विद्वान भए पनि, धनी भए पनि, तर यो टाइम यति जरुरी छ. तर यहाँ टाइमको मतलब छैन. त्यसले गर्दा एक त टाइम, अब दोस्रो आयो विश्वास. यहाँ विश्वास भनेको अर्कोसँग कोहीसँग पनि छैन. हेर्नुहोस् है, हेर्नु हो भने 95% विश्वास छैन. सबैलाई त भन्दिनँ. अनि खास गर्ने काम भनेको यो स्कूलबाट सुरु हुनुपर्छ. जस्तो तपाईँले अघि सोधिहाल्नुभयो, त्यहाँ 16 वर्ष पुगेपछि उसले काम गर्न सिक्नै पर्छ, काम गर्नै पर्छ. स्कूल पनि पढ्नुपर्छ, काम कसरी गर्ने भनेर सिक्नुपर्छ. 18 वर्षसम्म उसले कामको भ्यालु बुझ्छ र अनि मैले पैसा पाउनु रहेछ, यति गाह्रो हुँदोरहेछ, ड्याडी मम्मीलाई यति साह्रो पर्दो रहेछ, ब्याङ्कमा एकाउन्ट जम्मा गर्दाखेरि गभर्मेन्टले यो फेसिलिटी दिँदोरहेछ भन्ने कुरा उसले 18 वर्षभित्रमै बुझ्छ. र 18 वर्ष पुगेपछि ऊ आफ्नै खुट्टामा उभिनुपर्छ. ऊ बाबा आमा कसैसँग हेल्प माग्नु पर्दैन. त्यो प्रकारको नियम त्यहाँ कानून भएको कारणले गर्दाखेरि पनि एडभान्स अरू देशहरूभन्दा धेरै अगाडि सरेको कारण पनि मलाई त्यही जस्तो लाग्छ.
1: हजुर हजुर. हामी कहाँ त्यो अभाव छ,
0: त्यो छँदै छैन भने पनि हुन्छ. जस्तो मैले आज 10 बजे तपाईँ आउनुहुन्छ भने म पर्खिन्छु, 12 बज्छ, 1 बज्छ, 4 बजेपछि म भोलि मात्रै आउँछु भन्छ. त्यो दिनभरि त म तपाईँलाई पर्खेँ नि, त्यसको कष्ट तपाईँले तिर्नु भएन नि. हो, यो भनेको टाइम. टाइम इज मोस्ट इम्पोर्टेन्ट. जबसम्म टाइम बुझ्दैन तबसम्म विकास गर्न सक्दैन. यो मन मन्दिरको काम पनि टाइम
1: टाइममै गर्ने,
0: टाइममा गर्ने. र मेरोमा एउटा छुट्टै छ, मन्दिरमा सिर्फ हामीहरूले परिवार र आफन्तहरूको काम गर्दाखेरि कुनै पनि हामीले धर्मको विषयमा, जातीयको विषयमा, राजनीतिको विषयमा केही कुरा गर्न पाइँदैन. सिर्फ त्यहाँ के कामको लागि आउनुभएछ त्यही काम गर्ने र आफूलाई के चाहियो त्यो कुरा हामीले पुर्याउने कोसिस गर्छौँ. अरू कुरा गफ गर्ने यताउता भन्ने कुरा चाहिँ त्यो भित्र हुँदैन, किन हाम्रो टाइम एकदम लिमिट. हामी 1 घण्टादेखि म्याक्सिमम भनेको 2 घण्टासम्म हामी टाइम दिन्छौँ. त्यतिभित्रमा हाम्रो प्रोग्राम सक्नुपर्छ, त्यसभित्रमा म्यानेज गर्नुपर्छ. र टाइम मैले अघि तपाईँलाई भने, टाइम इज मोस्ट इम्पोर्टेन्ट.
1: हजुर हजुर, पक्कै पनि टाइम हामी कहाँ यो चाहिँ हजुरले भने जस्तै एकदमै टाइममा सुरु नहुने, अनि कसैलाई पर्खिराख्नुपर्ने. 8 बजे आउँछु भने 9, 10, 11 उस्तै परे, ऊ म त भ्याइन नि, तपाईँले फेरि पछि फोन गर्नु भएन भन्ने होइन. यो खालको परिपाटीको चाहिँ अन्त्य हुनुपर्छ. अर्को कुरा, म आफै त्यो अवलोकन गर्दाखेरि त्यो बंगला स्टाइलको घर होइन, एकदमै खर्चिलो पनि छ. त्यहाँभित्र त्यस्तै सुविधा सम्पन्न तरिकाले त्यो सभा हालदेखि लिएर मन्दिर स्थापना गर्नुभएको छ. त्यो सँगसँगै एउटा चिया पानी खाने व्यवस्था पनि त्यही मिलाउनु भएको छ. यो त धेरै खर्चिलो भयो, त्यो आफ्नै स्रोतबाट तपाईँले गर्नुभएको छ.
0: अब तपाईँले यो कुरा सोध्नुभयो, त्यसैको लागि पनि मैले भनेको थिएँ कि विद्यार्थीहरू र आमाहरूको विषयमा कुरा गरेँ. त हाउ टु साइक्लिङ, द हाउ टु युज मनी, पैसा कमाएर हुँदैन, पैसालाई चलाउन जान्नुपर्छ. एक नम्बर, जब पैसा चलाउन जान्नुभयो भने तपाईँले धेरै काम गर्न सक्नुहुन्छ. तपाईँले पैसा भएर तपाईँलाई चलाउनु जानेन भनेदेखि तपाईँलाई कहिले पनि पुग्दैन. र मसँग भएको पैसा र मैले कुनै बजेट गरेको पैसा र यी पैसाले म यति गर्न सक्छु यो गर्छु भनेर मैले सबै हिसाब गर्छु र ती पैसामा मैले आएको पैसालाई मैले त्यसैलाई नै बाँडेर कुन प्रोग्राममा कति खर्च गर्ने कुनमा के खर्च गर्ने भनेर म त्यसरी डिभाइड गर्छु र कसै कसैले मन्दिरमा ल्याएर चढाएको पैसा हुन्छ ती पैसाहरूलाई चाहिँ क्यान्सर सोसाइटी र यो साह्रो अप्ठ्यारो परेकोहरूलाई र भव्यतव्य परेकोलाई हामीले त्यो पैसा दिन्छौ र मलाई कुनै पनि मन्दिरमा चलाउनुको लागि र त्यहाँ खर्च गर्नुको लागि चाहिँ मैले अरूसँग सहयोग माग्नु पर्दैन अहिलेसम्म अहिले हाम्रो भनाइ छ भगवान्ले हेर्छ भगवान्ले पुर्याउँछ भगवान हामी नै हो हाम्रो मन हो जस्तो म फाइभ स्टार होटलमा जान्छु म गाडीमा यसरी हिँड्छु यो गर्छु भन्यो भने मेरो खर्च धेरै भयो नचाहिने कुरामा म खर्च कट गर्छु र चाहिने भनेको चाहिँ तपाईँहरूलाई योगदान दिने मेरो अहिले मेन भनेको यहाँ चाहिँ कसैलाई हेल्प गर्ने भनेको पैसाको बाँकी हुन्छ हेल्प भनेको सहयोग हो सहयोग भनेको सबैलाई चाहिन्छ तर त्यो चाहिँ विचार गर्दैन त्यसले गर्दा म कल्चर हो म आफूले नै यहाँ एक्लैले आफूले सक्दो गर्छु तपाईँले देख्नुभयो त्यो बिल्डिङ पनि म आफै बनाएँ कुनै इन्जिनियर लगाइन त्यो पास गर्नको लागि मात्रै भयो र प्रत्येक कुरा म आफैले गरेँ कुनै पनि मान्छेलाई ल्याएर यसो गर्थ्यो उसो गर्थ्यो भनिनँ अब त्यो मेरो त्यो पैसा सबै सेभ भयो भनौँ अब मैले गर्ने कुरा मलाई अब एक महिना मेरो 2 लाख रुपियाँ सेभ भयो भने त मैले 3 महिना चलाउन पाएँ 6 महिना चलाउन पाएँ नि
1: हो
0: म चाहिँ त्यो कसरी चलाउने पैसा चलाउन सकिन्छ भन्नेमा जान्छु तर यहाँकोहरूलाई अहिले मैले विचार गर्दाखेरि त्यो पत्तै पत्दैन त्यो तपाईँलाई थाहा भएको कुरा पत्दैन त्यसले गर्दाखेरि कसरी पैसा चलाउने भन्ने पनि जान्नुपर्छ
1: पैसा कसरी जोगाउने कसरी चलाउने र कसरी कमाउने
0: कमाउनु भनेको कति गाह्रो छ तर सिद्धाउनु भन्छ सजिलो
1: छ
0: तर कसरी साइक्लिङ गर्ने पैसालाई भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ र तपाईँले बचेको पैसा र बच्यो भने जस्तो तपाईँले अब कुनै माछा मासु खानु भएन रक्सी खानु भएन चुरोट खानु भएन बेकारको खर्च गर्नु भएन भने तपाईँको पैसा बच्यो अनि तपाईँ विवाहमा अथवा वर्तमान गर्दा या कुनै पनि गर्दा जस्तो अब 30 पनि पहिला देखेको र अहिलेमा आकाश र जमिनको फरक छ भनेको त्यो सबै वाह्यात हो तर तपाईँ कल्चर गर्नुहोस् तपाईँको परिवारभित्र आफन्तमा लिमिटमा गर्नुहोस् तपाईँको पैसा बच्यो तपाईँ किन कसलाई देखाउनुहुन्छ र तपाईँले जाने बेलामा लिएर पनि जानुहुन्न छोडेर जानुहुन्छ त्यो छोडेको पैसालाई तपाईँ ठिक तरिकाले युटिलाइज गरेर अरूले पनि त्यो काम गर्यो भने त तपाईँको भविष्य त भगवान् त तपाईँ र हामी नै भन्यौ
1: नि
0: त मैले भगवान् देखाउने पनि काम गर्छु जस्तो फर एक्जाम्पल कसैको नानी रुखबाट खस्न लायो भिरबाट खस्न लायो त सबैले राम्रो मात्रै भन्छ नि तर उसलाई जोगाउन जाँदैन कोही व्यक्ति गएर उसले आफ्नो मतलब आफ्नो सेफ्टीबाट उसलाई बचायो भनेदेखि सबैले ओहो ऊ त भगवान बनेर आएछ ल उसले बचाइदियो धन्दै ऊ भगवान हो भन्छ आखिरमा को रहेछ भगवान भने त हाम्रो मनै रहेछ नि त ऊ मनैले गर्दाखेरि उसलाई बचायो आज सबैले भगवान भने यो सिम्पल एउटा एक्जाम्पल यसले गर्दाखेरि मैले नानीहरूलाई पनि धेरै मसँग सिङ्गापुरमा बसिन्जेल मैले 10 वर्ष बस्दाखेरि मैले आउट नलेज धेरै कुराहरू सिकेँ त्यहाँ र मेरो श्रीमतीले गर्दाखेरि त्योभन्दा बढी चाहिँ मेडिकल साइन्समा सिकेँ र यसले गर्दाखेरि त्यो सबै कुरा गुणहरू मैले जुन आफूले भोकेँ त्यो कुरा म सेयर गर्न माग्छु तर सेयर गर्नु पाउँदिन जब तपाईँ नै आउनुहुन्न भने मैले कसरी सेयर गर्ने तर सबैभन्दा ठुलो त अनुभव हो शिक्षा भनेको स्कुलमा हो दीक्षा भनेको संसारभरि चाहिने कुरा हो हेर्नुहोस् जब मैले कतिलाई इन्टरभ्यू लिन्छु त्यहाँ 12 पास गरेँ बाबु त्यो पढ त भनेको मलाई नेपाली आउँदैन भन्छ तर उसको त के अरे अरू नलेज छैन म नेपाली हो म नेपाली पढ्नुपर्छ स्कुलमा पढाएन सिकेन तर मेरो आफ्नै तरिकाले त जान्नु पर्यो
1: नि कति राम्रो
0: अब उसले बाहिर गएर के गर्नु सक्छ त कफी बनाऊ त चिया बनाऊ त मलाई आउँदैन भन्छ छोरी मान्छे तिमी बाहिर गएर सधैँ अरूले चिया बनाएर ल्याउँछ त अनि तिमी धनी भएर गएको त होइन तिमी शिक्षा हासिल मात्रै गर्न गएको होइन तिमीले त्यहाँको कल्चर त्यहाँको इकोनोमिक त्यहाँको एडभान्स पनि सिक्न जाने हो नि त्यसले गर्दा तिमीले बेसिक चाहिँ यहीँ लिनुपर्छ तर त्यो पट्टै हुँदैन धेरै कम अहिलेसम्म कति पनि 5-7 मात्रै आयो होला त्यो रिलेटिभले गर्दाखेरि यो म चाहिँ अहिले अलिकति पावा संस्थासँग आबद्ध भएको कारणले गर्दाखेरि उहाँको संस्था र हाम्रो हिन्दू समाजको र गौतम बुद्धको र उहाँले गर्ने तरिका एकदमै सिम्पल राम्रो सजिलो हाम्रो ढाँचा धेरै कुरा गुरुलाई धेरै मान्ने मतलब धेरै गर्ने र मैले टिका लगाएछु म स्वर्ग गए जस्तो गर्ने त तर पहिला सबै त भगवान त मेरो मनमा छ, मैले मनलाई भगवान बनाए भने त सबै नै भगवान हुने. तर कल्चर इज मोस्ट इम्पोर्टेन्ट. तर हामी कल्चर कल्चर भन्छौँ, तर हामी कल्चरबाट चाहिँ धेरै बाहिर गएका छौँ र यसलाई ल्याउनको लागि मैले धेरै गाह्रो भएको कारण नै त्यही हो कि तपाईँले अघि सोध्नुभयो जस्तो कति कस्तो लाग्छ भनेर भन्नुहुन्छ. सबै आउँछ, कुरा गर्छ, म पर्सि आउँछु, यहाँ यताउता भन्छ, तर उहाँको सम्पर्क हुँदैन. तपाईँले राम्रो छ यताउता भन्नुहुन्छ, तर त्यसलाई नियमित रूपले चाहिँ उहाँले गरेको अनुसार हामीले केही सहयोग, मलाई सहयोग भनेको तपाईँ आइदिनु, तपाईँ आएर मैले गरेको काममा तपाईँ सन्तुष्टि छैन भने मैले के गर्दा हुन्छ, म त्यतातिर जाने हो अनि पो म अगाडि सर्न सक्छु. त आफ्नो विचार त त्यस्तो छ. अब यो कुरा धेरै हुन्छ
1: होइन, एकदमै राम्रो कुरा यो. अहिले व्यवहारिक कुरा पनि हो, यस्तो आवश्यक पनि छ. एउटा व्यक्तिले आफ्नो जीवनकालमा, तपाईँ नेपाली नै हुनुहुन्छ होइन, संघर्ष गरेर भनौँ न, संघर्ष नगरी त यत्तिकै त्यहाँसम्म पुग्नु भएको छैन तपाईँ पनि होइन. ब्रिटिस आर्मीदेखि लिएर अहिले नेदरल्यान्डमा बस्नुहुन्छ, त्यहाँको सरकारले तपाईँलाई सम्मान पनि गरेको
0: छ,
1: थुप्रै छ. त्यो सम्मान हुन लायक कसरी हुनुभयो त, यत्तिकै त होइन. हाम्रो जस्तो देशमा हामी कहाँ पो भन्सुनले सम्मान हुन्छ, विदेशमा त काम हेरेर सम्मान गरिन्छ. त्यस कारणले उहाँको जीवन आफैमा एउटा नयाँ पुस्ताहरूको लागि सिकाइ पनि हुन सक्छ. एकचोटि हामी मन मन्दिरमा जाउँ, उहाँलाई भेटौँ, उहाँको कुरा सुनेर पनि एकदमै आनन्द आउँछ. केही गर्छु भन्ने व्यक्तिहरूलाई उहाँले बोलीले मात्रै होइन, तन मन वचन कर्म र केही सहयोगले पनि उहाँले साथ दिनुहुन्छ. तर केही गर्न पर्यो, मुखले होइन कि व्यवहारले गरेर चाहिँ देखाउन पर्यो. यस्तो खालको व्यक्तित्व हामीले आज हाम्रो समुदायमा हामी नजिकै पाएका छौं. थोरै बताइदिनु न तपाईँले, भनौ न त्यो देख्नु भएको छ नि सिस्टममा चलेका देशहरूमा बस्नु. अब आर्मीमा त झन् एउटा हुन्छ नि टाइम टु टाइम होइन, ब्रिटिस आर्मीको त छुट्टै खालको एउटा चेन अफ कमान्ड हुन्छ के. त्यस्तोमा बसेर काम गरिसक्नु भएको व्यक्तित्व, यहाँ काम गर्ने क्रममा पनि तपाईँले आफैले काम गर्दाखेरि त्यो टाइममा नहुने अनि एकदम भोलि आउनुहोस् पर्सि आउनुहोस् भन्ने, यसले दिक्क लाग्छ कि लाग्छ.
0: यसले त तपाईँले अहिले सोधेको अनुसार मैले कतिचोटि मेरो निवेदनहरू यताउता च्यातेर अब यो देशमै आउन भन्ने जस्तो भयो, अनि मेरो नानीहरू कहाँ नेपालमा जाने नजाने जस्तो हुँदैन भयो भनेर पनि भन्नुभयो. तर यी सबै कुराहरू जुन छ नि, डिप्रेसन हुने भनेको त्यही प्रकारले. तर मेरो मन बलियो कसरी भयो भने म केही न केही गरेर छोड्छु, म जानुभन्दा पहिला के गर्छु भनेर म अहिलेसम्म सहेर खपेर बसेको छु. हेर्नुहोस्, यो त्यति सिम्पल छैन मलाई नायरता निकाल्नु, यो धेरै कलमहरू छ त्यहाँ. र यी सबै कुराहरू चाहिँ प्रत्येक चिजमा, अब तपाईँलाई एक्जाम्पल भनौँ, अहिलेसम्म कुनै पनि व्यक्तिले मन मन्दिरको मान्छेले कसरी बनायो, के गर्यो र उहाँलाई के रहेछ त भन्न आउँदैन, त कुनै पनि अफिसको मान्छे पनि आएको पनि छैन, आउँदैन पनि. उहाँ त किन आउँदैन त्यो मलाई पनि थाहा छैन, तर सहयोग चाहिँ सबै बाहिरबाट माग्छ, बाहिरबाट गर्छ. जस्तो हामीले उहाँ जति पनि क्यान्सर सोसाइटी, क्यान्सर भएकोलाई हामीले कति मद्दत गर्छौँ, हाम्रो नेपालीहरू मृत्यु हुन्छ, बच्चा जन्मिन्छ, मृत्यु हुन्छ, यी सबै गर्छौँ नि. तर यहाँ हामीले केही कुरा गर्दाखेरि के गर्यो भनेदेखि चाहिँ देखायो भन्ने अथवा कुनैसँग सम्बन्ध अहिलेसम्म कुनै पनि आएको छैन. तर मैले तकमा थाप्नु र इज्जत पाउनुको लागि गरेको होइन, तर गरेको कामलाई मानिसले सहयोग गरेर अझै पनि मान्छे यस्तो गर्नुपर्छ है, यस्तो गर्नुभएको छ भन्न पनि आउँदैन. र अरू कुराहरू चाहिँ यो डिफिकल्ट कुरा छ नि, कृषि प्रधान देश हो, बाहिर हेर्दा बेसरी गरिब हो, केही नगर्ने भनेर हाम्रै मान्छेले भन्छन्, तर हामी जतिको धनी अरू देश छैन, हामीले चिन्न सकेका छैन. मलाई एउटा गोडाले भन्थ्यो, विष्णु तिमी यति धनी देशबाट तिमी यहाँ आयो, तिमीलाई कस्तो लाग्छ भन्यो. मलाई त यहाँ मेरो देशमा मेरो त्यसै राम्रो छ, जन्मेको ठाउँ, म एक दिन वहीँ जान्छु, तर म अहिले विदेशमा आएर मैले के सिक्दैछु, मलाई इन्जोय गर्दैछु तिम्रो देशमा भन्दाखेरि, है तिम्रो देशमा म 3 महिना बसेँ, तिमीहरू त बेसी धनी देखेँ, तिमीहरूको मान्छेहरू एकदमै सुनको थालमा मागेर खान्छ भन्छ. अनि मैले सोचेँ, उसले भनेको कुरो जुन सरको छ, किनभने कुनै पनि व्यक्तिहरू यहाँ काम गरेर खाँदैन, त्यतिकै खान पाइन्छ. सबैभन्दा गल्ती आमा बाउको मैले देख्छु, म पनि आमा बाउ बाजे भएँ नि, तर पढ काम चाहिँ सिकाउँदैन, काम गर भन्दैन, एकदम कम काम गरे पनि सानो मान्छे हुन्छ. उसले भनेको मतलब के छ भनेदेखि, तपाईँको स्विजरल्यान्ड अब सबै विकास भएको जम्मै टुरिज्मले हो, जस्तो मैले हजारौं टुरिज्म ल्याउन सक्छु, आजसम्म टुरिज्मको मान्छेसँग भेट्यो भने झगडा कल हुन्छ, तपाईँले के गर्नु, उसले त पैसा प्रसन्त पाएको छ नि, त्यही भिसाको विषयमा, आज 3 तला जाऊ, 4 तला जाऊ, 1 तला जाऊ, त्यहाँ जाऊ, त्यो गर, इन्फर्मेसन पनि राम्रो दिँदैन, नेपालीले नेपालीको लागि बिहार आफ्नै घरको संस्कार राम्रो भए पो अरूलाई पनि संस्कार सिकाउनु गर्नु मिल्छ भनेदेखि ती अफिसको मान्छेले नै संस्कार भनेको जिरो देख्नुभयो नि। म काठमाडौँमा त्यत्रो मैले अनि थर्काएर पोखरामा भिसा थप्न पाउँछ कि पाउँदैन भन्दाखेरि तिन तला जाऊ, चार तला जाऊ, दुई तला जाऊ भन्न लाग्यो। त्यहाँबाट म त्यहाँ कराउन सुरु, मेरो पैसाले तिमीहरू बसेको भन्दा कराउन सुरु गरेपछि बल्ल तपाईँलाई के भयो भनेर एउटा लिएर जाए स्याङ जागे रहेछ भने मैले भिसा थप्नु पर्यो, मैले एक महिनाको लिएँ, म पोखरा जाँदैछु, मैले त थप्नुपर्छ, पोखरा पाउँछ कि पाउँदैन सोद्धा त्यति इन्फर्मेसन दिनु नसक्ने, यत्रो बिल्डिङमा तपाईँहरू काम गरेर पैसा खाएर के काम लायो, मलाई नेपाली देखेर हेला गरेको, हामी नेपाली हो नि पैसा कमाउने नेपालको लागि त भनेर कराएपछि बल्ल उहाँले टेलिफोन गरेर सोधेर पोखरा पनि हुन्छ भन्यो। भनेको यति सिम्पल कुरा पनि यति ठूलो अफिसमा यहाँ संस्कार पत्तै छैन मैले देखेको, तर मैले गरेँ म यसो गरेँ भनेको होइन कि, त्यस्तो प्रकारमा जानु सक्नुपर्छ। संस्कार अफिस भनेको कसरी चल्छ त, तपाईँ जापान जानुहोस् कस्तो छ, तपाईँ कुनै पनि युरोपियनमा जानुहोस् अफिसमा जानुहोस्, अनि यो सबै कुरा तपाईँले गर्नु पर्दाखेरि तपाईँ स्वयं आफैले गर्नुहोस् अनि तपाईँ सहयोग माग्नुहोस् तर तपाईँलाई पुरा सहयोग दिन्छ कि, तर सकेसम्म आफै गर भन्ने हुन्छ, आफ्नै खुट्टामा उभिन सिकाउँछ नि, त्यो प्रस्ताव चाहिँ यहाँ भएन के, मास्टर गइसक्यो त्यही भएर त सुनको थालमा खान्छ भनेको त बुझ्नुभयो नि, यो व्यवहारिक छैन। हेर्दा त सबै कुरा छ, तपाईँलाई फर्स्टमा मैले भनेको टाइम र यहाँको जुन सिस्टम, यो भोलि आऊ पर्सि आऊ भन्ने त्यो टाइमको भ्यालु छैन नि, मृत्यु हुने बेला भोलि आऊ भनेर हुन्छ र आउँदैन नि समय, यो धेरै कुराहरू मेरोमा सिक्न पाइन्छ कि, र मैले त्यो अनुभव लिएर आएको, त्यो सिकाउन नपाउँदाखेरि अलिक दुःख मन लाग्छ।
1: यो धेरै कुराहरू सिक्नुभयो, त्यो अनुभव सिकाउने क्रममा हुनुहुन्छ, अब त तपाईँले आफ्नो जीवनमा भोगेका कुराहरू त्यो अनुभव सिकाउँदा मात्रै पनि दिनभरि जान्छ
0: जान्छ,
1: के रहेछ त जीवन,
0: जीवन भनेको मानिसको जीवन भनेको सबैभन्दा राम्रो प्राणीमा उत्तम हो, र हाम्रो जस्तो राम्रो जीवन प्राणीमा कसैको छैन, तर हामी आफैले आफूलाई चिन्न नसकेको कारणले गर्दाखेरि दुःख पाउनु र असन्तुष्टि हुनु, डिप्रेसन हुनु र कल झगडा हुनु, एक अर्काको बेगबाइट गर्नु, यी सबै आफूले आफूलाई चिन्न नसकेर हो, र मानवता भएपछि मानवताको जीवन बिताउनुको लागि नि म एक्लै, अहिले श्रीमती बितेको 10 वर्ष भयो, मेरो इन्टरटेनमेन्ट भनेको जस्तो तपाईँसँग कुरा गर्दा अरूलाई मैले 2-4 वटा कुरा मैले जानेको सिकाउनु पाउँदाखेरि म त्यसमै सबैभन्दा धेरै ह्याप्पी हुन्छ, खुसी हुन्छ।
1: भनेपछि हाम्रो संस्थाको परिकल्पना त श्रीमती बित्ने बित्तिकै भएको,
0: हजुर,
1: तर सुरुवात चाहिँ हामीले त्यो त्यत्रो बिल्डिङ बनाउनु पर्यो, त्यहाँका संरचनाहरू बनाउँदा र अब ठ्याक्कै सामाजिक कामसँग हामी जोडिएको
0: एक वर्ष पुरा भयो, धेरै वर्ष भयो भनेर नि हुन्छ।
1: हजुर हजुर, यो समय दिनुभयो, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: मलाई रेडियो सफलताले केही मेरो मनमा भएको अल्झिराखेको कुराहरू व्यक्त गर्नु पाए र यसमा म साह्रै खुसी छु र धन्यवाद दिन चाहन्छु, र अब तपाईँले आफ्नो शब्दो मन मन्दिरलाई आफ्नै मन्दिर हो भनेर सम्झेर गरिदिनु भयो भने मलाई त्यति भए पुग्छ, त्यसको लागि धन्यवाद।
1: यो समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई। पोखरा महानगरपालिका वडा नम्बर 11 रहेको मन मन्दिर संस्थाका संस्थापक अध्यक्ष, सामाजिक व्यक्तित्व, साँच्चै नै स्वावलम्बी हुनपर्छ भनेर आफू त्यसरी नै अगाडि बढ़िरहनु भएका व्यक्तित्व आज हामीले कुराकानी गर्यौं विष्णु विक्रमजीसँग। यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै, मन मन्दिर उहाँ संस्थापक अध्यक्ष हो, तर उहाँको मात्रै होइन तपाईँको पनि हो, मेरो पनि हो, र समग्र नेपालीहरूको मन मन्दिर हो। त्यहाँ गएर हामी जाउँ, त्यहाँका कुराहरू सिकौं, आर्जन गरौं, समय दिन मिल्छ समय दिनुहोस् भन्ने उहाँले अपेक्षा पनि गर्नुभएको छ भन्दै, भोलिको दिनमा मन मन्दिरलाई अझै धेरै मनहरूसँग जोड्न सकौं भन्ने शुभकामना पनि म व्यक्त गर्दछु, र यो समयको लागि पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: हेर्न सांग्नु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
6: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ताभन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

चौरीक चाम्रो छुर्पी तिमी जस्तो सुपर ब्युटी कोही छैन संसारमै है आँख मुहै होइ होइ आँख मुहै होइ होइ

0: जस्तो सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 4 60 59 581
1: 98 1 65 15 475

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन नजिकै छ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आचिलो भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वार मोबाइल 98-560-32-717 र 98-460-55-079
4: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
5: सफा कपडा संकलनमा हातीमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
5: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
4: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111 सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111
6: ओहो
7: ला मरे के हो
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि डुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी ढुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि बाट समस्या को समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या को समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
11: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
12: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
11: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
12: कन्ट्याक्ट 0615530500, 0615889848।
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
13: Studio time.
14: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण। लुम्बिनीमा उसु तपोवनको नयाँ केन्द्र, अध्यात्म वेलनेस पर्यटनमा नयाँ आयाम। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री नीतिश थापा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने। डीडीसीबाट सितैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। र पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज पनि 4 प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्ने निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप संचालन गर्नुपर्नेछ। हिउँदे र वर्षे विदाको अवधि साविकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्न पर्नेछ। स्वीकृति पाठ्यक्रम एवं निर्धारण गरिएको सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवं परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहु विषयमा आधारित परियोजना तथा प्रयोगत्मक कार्यदिन र आवश्यकता अनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ। परियोजना तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगत्मक कार्य संचालन सहजीकरण पुस्तिका 2082 समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। विश्व शान्तिको केन्द्र लुम्बिनीमा ओसो तपोवनको नयाँ ध्यान केन्द्र तथा सुविधा सम्पन्न हलको विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको छ। ओसो तपोवनका संस्थापक स्वामी आनन्द अरूणको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारीहरूले पसमेत सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी आनन्द अरूणले लुम्बिनीमा आफ्नो 40 वर्ष पुरानो सपना साकार भएकोमा भावुक हुँदै खुशी व्यक्त गरे। उनले 40 वर्ष अघिको लुम्बिनीको विकट अवस्था र जंगलको स्मरण गर्दै कसरी बुद्धको जन्मभूमिले उनलाई सधैँ आध्यात्मिक रूपमा आकर्षित गर्यो भन्ने रोचक संस्मरण सुनाए। उनले ओशोको दर्शन र बुद्धको शिक्षालाई जोड्दै लुम्बिनीलाई विश्वकै उत्कृष्ट ध्यान केन्द्र बनाउनु पर्नेमा जोड़ दिए। यस अवसरमा प्रतिनिधि सभाका उपसभामुख डोल प्रसाद अर्यालले स्वामी आनन्द अरूणको आध्यात्मिक र सामाजिक योगदानको प्रशंसा गरे। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकको मानसिक स्वास्थ्य सुधार्न ओशो तपोवन जस्ता संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। त्यस्तै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गणेशले नेपाललाई वेलनेस पर्यटनको विश्वव्यापी केन्द्र बनाउन सरकारी योजना रहेको जानकारी दिए। मन्त्री पौडेलले सन् 2027 वेलनेस वर्षको रूपमा मनाउने तयारी भइरहेको र आगामी 10 वर्षमा 1 करोड़ पर्यटक भित्राउने लक्ष्य प्राप्त गर्न आध्यात्मिक केन्द्रहरूको ठूलो योगदान रहने विश्वास व्यक्त गरे। विभिन्न देशका अनुयायीहरू र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रमले लुम्बिनीको पर्यटकीय र आध्यात्मिक गरिमालाई थप उचाइमा पुर्याइएको सहभागीहरूले बताएका छन्। ओसो तपोवनको यो नयाँ प्रयासले लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई ध्यान र शान्तिको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढ़ाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गा धनीहरूलाई मुआवजा दावी गर्न 35 दिने म्याद दिएको हो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यस आयोजनाको पश्चिम खण्डमा हुन सक्ने पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको हो। मन्त्री परिषदको मिति 2082 र 2824 निर्णय अनुसार धादिङको धनुवेशी नगरपालिका
वडा नम्बर 9 मा पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागिएको हो। जग्गा धनीहरूले आफ्नो हक दाबी गवा भोगचलन सम्बन्धी आवश्यक प्रमाण निस्सा र कागज पत्र सहित जिल्ला प्रशासन कार्यालय धादिङमा रितपूर्वकको निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। तोकिएको म्यादभित्र निवेदन नदिएमा कानून बमोजिम हुने र पछि कुनै पनि उजर बहादुर नलाग्ने प्रशासनले प्रश्न पारेको छ। धुनीवेशीका अकल बहादुर तामाङ, सुनवीर तामाङ, गोविन्द बहादुर गुरूङ लामा, कुमार तामाङ र रविन तामाङको नाममा रहेका विभिन्न किताका जग्गाहरू अधिग्रहण गरिनेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे शुरू हुने संसद सचिवालयको कार्यसूचीमा उल्लेख छ। आजको बैठकमा सरकारको नीतिथा कार्यक्रममाथि छलफल हुने शुरू हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीतिथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीतिथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ। आज नीतिथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूची उल्लेख छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को सरकारको वार्षिक नीतिथा कार्यक्रम प्रस्तुत गरेका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासो आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिनेछ। दुग्ध विकास संस्थान घाटामा छ। किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन् तर कर्मचारीले वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनुभयो। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्कुता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिम न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सारन्तया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सारन्तया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक दुई स्थानमा चट्टाङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थानहरूमा हावाहुरी असिना र चट्याङको सम्भावना रहेको छ। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका सारन्तया बादल लाग्नेछ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण। लुम्बिनीमा उसु तपोवनको नयाँ केन्द्र, अध्यात्म र वेलनेस पर्यटनमा नयाँ आयाम। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने। डीडीसीबाट सितैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। र पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज पनि चार प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 6 बजे खबरसँग आउनेछ। हामी सफलताको पाइलामा अब केही बेर आइसक्नु सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: कस्तो छ 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारण का लागि औषधि,
3: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
4: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
2: सम्पर्क
3: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615553050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
6: घर बनाउन लाग्ने कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न श्रमिक त काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बन।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: त्यत्रो गाडी आउँदा पनि देखेनौ तिमीले?
1: के गर्नु, मेरो आँखा अगाडि उहाँ मात्र देखिनुहुन्छ।
0: कहाँ जान लागे कि?
1: उहाँलाई खोज्नु छ।
0: एउटा कुरा सोधौ, जीवनभरि तिम्रो उहाँलाई भेटिनौ भने के गर्छौ?
1: उहाँको सम्झनालाई त कसैले खोसेर लान सक्दैन नि, त्यही सम्झनालाई सहारा बनाएर बाँच्छु।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856020325 9806535480 साथ ही आईएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9850628104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साइतै हेर्नुस् त, हामीलाई एउटा छैन, कसैले चार चारवटा घुमाइरहेछ।
1: त्यो भाइ कति काम गर्छौ, थाक्दैनौ? कहिले काहीँ रमाइलो पनि गर्ने गर।
2: What the fuck, man?
1: यो नसौ त को हुँ म, कहाँबाट आएको म? त नसा हुँ बोतलको, शब्द हुँ गजलको, साथी हुँ अजनबीको, बस यी सबलाई जोडेर कथा हुँ जिन्दगीको। चेयर्स।

0: はい。
1: ガボー。

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9857285575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737। मोबाइल नम्बर 9856288744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा छ महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
12: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
13: कन्ट्याक्ट 0615530050, 0615589848।
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5531-71, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कोही छैनन्
1: पर। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560601 र 9808414040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811 62 983 9855 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: आयो है मासु ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9852 67793, 97 59 50 960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581,
2: 9116615475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे नानी, त भर्खर 17 कि लाग्यो होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र,
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: स्टुडियो टाइम,
9: इट्स टू वेल नोन।

गरेर यसै छु म यो बाटोमा कुनै दुखित भएको छैन र किसिम थुप्रै घटनाहरू छैन र राम्रो भनेको होइन र नराम्रो मन पर्दैन सुन्न सुन्न सुन्न

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615-55-3050, 0615-58-9848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011710123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
4: घर बनाउन लाग्छ कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झाल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: टोके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825127014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चटाइ पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

कलकत्ती काई यो केस मेरो बाँध्यो आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म अविनाश साथमा स्वस्थ दाजु जैन डलामा।

0: हेर्नु सांगनु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116175
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061553071 9867861234 97050 77123 व्हाट्सएप नम्बर 9801177123
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
3: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
4: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
3: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9825127014
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भयो?

0: साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको तीज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज तीज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढीन, मुख्य रचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के हो भन त?
5: केही होइन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
10: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै ल्याएर न, चिन्ता सबै हट्छ नि।
11: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856023461, 9826608।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111 सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334, खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080314140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा।

0: अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: घर बनाउन लाखौं कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्तीटु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन। ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरानै भइसके।
7: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
8: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266908।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9646041081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: सफलता स्टुडियो टाइम।

नमस्कार। जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बेलुकी 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरूले विद्यार्थीहरूसँग लिएको शुल्क र छात्रवृत्तिका विषयमा पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले चासो देखाएको छ। बैठकले छात्रवृत्ति भर्ना वार्षिक शुल्क विद्यालय सञ्चालन मितिका विषयमा गम्भीर चासो व्यक्त गरेको हो। निजी विद्यालयले विद्यार्थीहरूसँग मनपरी रूपमा भर्ना र वार्षिक शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर चासो व्यक्त गरेको हो। लेखा समितिका संयोजक जपटबहादुर राणावटको अध्यक्षतामा बसेको बैठकले निजी क्षेत्रले नर्सरीदेखि 12 कक्षासम्म प्रदान गर्ने छात्रवृत्ति भर्ना शुल्क कक्षा 8 को केन्द्र प्रश्नपत्र छपाईको गुणस्तरीयता र बालमैत्री भए नभएको बारेमा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यसँग बैठकमा जानकारी लिएको छ। लेखा समितिमा निजी विद्यालयको बारेमा व्यापक गुनासो आएको छ। संयोजक राणावटले भन्नुभयो, निजी विद्यालयले शिक्षा ऐन र महानगरको शिक्षा कार्यविधि अनुसार सञ्चालन हुनुपर्छ। बैठकमा लेखा समिति संयोजक राणावटले शिक्षा ऐनको व्यवस्था अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था अनुसार उपलब्ध गराए नगराएको बारेमा शाखाकासँग विवरण माग गर्ने निर्णय गरेको बताउनुभयो। बैठकले छात्रवृत्तिलाई पुनः कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको छ। पोखराका ठूला निजी विद्यालयले मनपरी रूपमा शुल्क लिएका छन्, त्यस्ता विद्यालयको तथ्याङ्क माग गरेका छौं। संयोजक राणावटले भन्नुभयो, ऐन अनुसार निजी लगानी र सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका विद्यालयहरूमा लागू हुने व्यवस्था रहेको छ। छात्रवृत्ति प्रारम्भिक बाल विकासदेखि कक्षा 12 सम्मका विद्यार्थीहरूलाई दिनुपर्ने व्यवस्था छ। शिक्षा ऐन अनुसार 500 जनासम्म विद्यार्थी भएका विद्यालयले 10%, 500 देखि 800 सम्म विद्यार्थी भएका विद्यालयले 12%, 800 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयले 15% छात्रवृत्ति दिनुपर्ने व्यवस्था रहेको छ। छात्रवृत्ति कार्यान्वयनलाई प्रभावकारी कार्यान्वयन गर्ने गरी बैठकले निर्णय गरेको हो। महानगर शिक्षा महाशाखाको प्रमुख आचार्यले छात्रवृत्तिको प्रदानका लागि गरीबीको परिभाषा स्पष्ट नहुँदा स्थानीय तहले गरेको सिफारिशका आधारमा दिने गरिएको बताउनुभयो। छात्रवृत्ति प्रदानका लागि गरीबीको परिभाषा नभएको र परिचय पत्र वितरण नभएकाले स्थानीय तहको सिफारिशका आधारमा गरेको बताउनुभयो। उहाँले भन्नुभयो, शुल्कका विषयमा प्रमाण सहित भएमा कार्यवाही गरिने बताउनुभयो। उहाँले केन्द्रीय सरकारले वैशाख 21 गते विद्यालय सञ्चालन गर्ने भने पनि पोखरा महानगर शिक्षा समितिको निर्णयका आधारमा वैशाख 15 गते नै सञ्चालन गरिएको प्रश्न पार्नुभयो। त्यस्तै पोखराको निजी विद्यालयले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 2 महिना अगावै आगामी शैक्षिक सत्रको लागि विद्यार्थीसँग दिने शुल्कको प्रस्तावित दर अनुसूची 20 को आधारमा प्रस्तावित स्वीकृतिका लागि सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने व्यवस्था भएपछि पोखराको निजी विद्यालयले अहिलेसम्म शुल्क निर्धारण नगरेको समेत लेखा समितिले जनाएको छ। त्यस्तै समितिले शहरी विकास पर्यटन तथा पूर्वाधार महाशाखा अन्तर्गत रहेको घर नक्सा अभिलेखीकरणका बारेमा पनि छलफल गर्नुभएको थियो। घर सम्पन्न प्रमाणपत्र र घर सम्पन्नका विषयमा अन्यल रहेका र 1,000 सम्मको घर सम्पन्न वडा कार्यालयले समयमै दिन नसकेको अवस्थामा 2,000 सम्मको सम्पन्न ओडामा दिँदा पनि थप अन्यता आएको भएको लेखा समितिले ठहर गरेको छ। एउटा इन्जिनियरले 3 वटा ओडासम्म हेर्नुपर्ने अवस्थामा 2,000 सम्म ओडामा दिँदा प्रभावकारी देखिएको छैन। लेखा समिति सभापति राणावटले बताउनुभयो, इन्जिनियर रविचन्द्र घिमिरेले नक्सापास स्थानीय सरकार सञ्चालन ऐनका भएको व्यवस्था अन्तर्गत कार्यविधि बनाएर अगाडि बढ़ाएको स्पष्ट पार्नुभयो। बैठकमा लेखा समिति सदस्यहरू बलराम पौडेल, विष्णुमणि बराल, दुर्गादेवी थापा केसी, रामजी प्रसाद पौडेल र समितिका सदस्य सचिव रोमनाथ उपाध्याय लगायतको उपस्थिति रहेको थियो। समाजमा अवैध गतिविधि कुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने विरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेशन प्रभावकारी भएको छ। उक्त अपरेशनका क्रममा हालसम्म 206 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरिएको कार्यालयले जनाएको छ। यस्तै गत सोमबार राति बगर, टुडीखेल, तेर्सापट्टी, बागलुङ, बर्स पार्क, हरिचोक, बुढौलेचर, लामाचोर लगायतका क्षेत्रमा चलाएको उक्त अपरेशनका क्रममा 23 जनालाई नियन्त्रणमा लिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। सोमबार पक्राउ परेका मध्ये 7 जनालाई अभद्र व्यवहार मुद्दामा अदालत बाट 10 दिन थप गरी अनुसन्धान अगाडि बढ़ाएको उहाँले बताउनुभयो। 7 जनालाई रू 1,000 जरिवाना तिरिएर छोड़िएको छ भने 6 जनालाई आफन्तको जिम्मा लगाई तारेकपा लगाइएको छ। यस्तै 3 जनालाई जुवा मुद्दामा 7 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। रातको समयमा होल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजा लगायतका अवैध लागू औषध सेवन गर्ने, जुवा खेलाउने जस्ता अवैध गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिएको प्रमुख नायब प्रहरी नायब परीक्षक बस्नेतले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय र मातासका प्रहरी युनिटबाट खटियो
पुगेको टोलीले स्वीप अपरेशन सञ्चालन गर्ने गरेको उहाँको भनाइ छ। लेकसाइड लगायत क्षेत्रमा गाँजा जन्य पदार्थ र मदिरा सेवन गरी रातिको समयमा हल्ला गर्ने गरेको गुनासो बढेपछि प्रहरी विशेष अपरेशन चलाएको हो। मदिरा र गाँजा जन्य पदार्थ सेवन गरेकालाई सुझाइ बुझाई अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ। अपराधिक पृष्ठभूमि भएका पटकीय रूपमा भएका क्रियाकलापमा संलग्न र चेक जाँचका क्रममा प्रहरीलाई उल्टै दुर्व्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानून कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइएको प्रहरी नायब प्रेक्षक बस्नेतले बताउनुभयो। अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न स्वीप अपरेशन प्रभावकारी देखिएको उहाँको भनाइ छ। यस अभियानले निरन्तरता पाउने प्रहरी नायब प्रेक्षक बस्नेतको बनाइरहेको छ। नेकपा एमाले संसदीय दलका दलकी उपनेता पद्मा अरियालले सरकारको वार्षिक नीतिका कार्यक्रम प्रस्तुत गर्ने र त्यसमाथि हुने छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नहुनुपर्ने माग गर्नुभएको छ। सरकारको नीतिका कार्यक्रम एक वर्षको मार्गदर्शक दस्तावेज भएको उल्लेख गर्दै उपनेता अरियालले यसप्रति प्रधानमन्त्री नै मुख्य रूपमा जवाफदेह हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्रीको व्यस्तताका कारण अर्थमन्त्रीलाई बारेज तोकिएको विषयमा आपत्ति जनाउँदै उहाँले प्रधानमन्त्री काठमाडौँमै उपलब्ध रहेको र अन्य कार्यमा सक्रिय रहेको अवस्थामा संसदलाई समय नदिनु गैर जिम्मेवारीपन भएको तर्क गर्नुभयो। एमाले प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता नभएसम्म संसदको कार्यवाही अघि बढ़न नदिने वडान दिनुभयो। उपनेता अरियालले प्रधानमन्त्रीले संसदप्रतिको उत्तरदायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै उहाँलाई आफ्नो जिम्मेवारी बोध गराउन पनि एमाले यो कदम चाल्नु परेको उल्लेख गर्नुभयो। अंकगणित र बहुमतको बलमा सदन चलाउन नसकिने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा अरियालले प्रतिपक्षले नचाहेसम्म संसद चल्न नसक्ने चेतावनी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा बुधबार तेस्रो पटक पनि विपक्षीहरूले अवरोध गरेपछि बिहिबार बस्ने गरी स्थगित भएको छ। यसअघि बुधबार नै बसेको दुईवटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए। सरकारको नीतिका कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरेका हुन्। सभामुख डोलप्रसाद अरियालले बिहिबारका लागि बैठक बस्ने गरी बुधबारको बैठक स्थगन गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाब्बेले सरकारको नीतिका कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा हुनैपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा नेता आङदाब्बेले प्रधानमन्त्रीको उपस्थितिमाका लागि सभामुख डोलप्रसाद अरियालको ध्यानकर्षण गराउनुभयो। उहाँले आफूले प्रधानमन्त्री बिरामी भएको भए त्यसको जानकारी गराउन सभामुख अरियाललाई गरिएको आग्रह व्यवस्था गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। नेता आङदाब्बेले संसदमा सरकारको नीतिका कार्यक्रम जस्तो महत्वपूर्ण छलफल प्रधानमन्त्रीको अनुपस्थिति ठिक नहुने उल्लेख गर्नुभएको छ। नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ। 82 सालको चैत मसान्तसम्म डेबिट कार्ड मोबाइल ब्याङ्किङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल ब्याङ्किङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। मोबाइल ब्याङ्किङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यस्तै क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। सगरमाथा चुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। यससँगै जारी वसन्त ऋतुमा हुने सगरमाथा आरोहण खुल्ला भएको छ। पर्यटन विभागका अनुसार सगरमाथा लोसे र नुप्से हिमालयको श्रृंखलाको आरोहण मार्गमा पर्ने खुम्बु आइस फलको मार्ग सम्बन्धी व्यवस्थापकीय कामको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति र सोभन्दामाथि सगरमाथा चुरोसम्म डोरी टाङ्ने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपाललाई दिएको थियो। सोही अनुसार परिचालित जनशक्तिले आज बिहान 10:25 सगरमाथाको चुचुरोसम्म डोरी टाङ्ने काम सफल गरेको छ। यससँगै आरोहण समेत अब खुल्ला भएको छ। कोको थिए बाटो बनाउने काममा भन्ने कुरा आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो बनाउने काममा आइस फल डाक्टरहरू खटिएका थिए, जसमा आङसार्की शेर्पा, दावा डोङबु शेर्पा, टेन्डु शेर्पा, निग्जा तेन्जी शेर्पा, फुर्वा थेजेन शेर्पा, दावा छिरिङ शेर्पा, सोनाम गोलजिङ शेर्पा, मिङमा सेलजिङ शेर्पा रहेका छन्। त्यस्तै क्याम्प दुईदेखि चुरोसम्म पथ प्रदर्शकको टोलीले डोरी टाँगेको थियो। डोरी टाङ्न खटिनेमा मिङमा चोर्चे शेर्पा, पासाङ टोस्ती शेर्पा, लोपसाङ ढुटाङ या मिङ निर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गोरु भोटे,
पाम देवर्जे शेर्पा मिङमा टेम्बा शेर्पा देन्डी शेर्पा र पासाङ नोर्बू शेर्पा रहेका छन्। बाटो खुलेसँगै आरोहीहरू समेत अब माथिल्लो शिविर जाने क्रम शुरू भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0161 55 071, 9867081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556001186, 9446035111। सम्पर्क नम्बर फेरि एकपटक 9446035111।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाई विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी नियुक्ति हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद हरियालको सिफारिशमा अधिकारीलाई नियुक्ति गर्नुभएको हो। संविधानको धारा 106 उपधारा 1 प्रमुचिन सभामुखले सचिव पदमा नियुक्ति गर्नका लागि सिफारिश गरिरहेको पछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ, जहाँ भनिएको छ राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिशमा संघीय संसदको महासचिव सभामुखको सिफारिशमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिशमा राष्ट्रिय सभाको सचिव नियुक्ति गर्नुभएको छ। अधिकारी खाँदबारी नगरपालिका 3 सभा संखुवा सभाका हुन्। अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन्। निजामती सेवामा 24 वर्षको अनुभव भएका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्। विपक्षीले सदनमा प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गर्ने हुनुभएको छ। बुधबार तेस्रो पटक पनि प्रधानमन्त्री सभा बैठक सुचारू नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्ने हुनुभएको हो। तर अर्यालले आफूलाई प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको स्पष्टीकरण दिइसक्नुभएको छ। बुधबारको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन रूलिङको माग गरेपछि उनले यस्तो बताएका हुन्, हामी कानून निर्माणको थालोमा छौं, हामी त्यही कानूनमा टेकेर सभा सञ्चालन गरिरहेका छौं, हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौं, सभामुख आर्यालले बताउनु भएको छ। त्यसक्रममा उहाँले प्रधानमन्त्रीसँग छलफल गर्ने र भोलिको बैठकबारे जानकारी गराउने बताउनु भएको छ। बैठक अवरोधपछि दलहरूसँगको परामर्शमा पनि सभामुखले सोही कुराको जानकारी गराउनु भनिन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा आएर जवाब दिने प्रधानमन्त्री वालेन्द्र शाहलाई रूलिङ गर्न माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले रूलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेको हो। यता सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2084 नीति कार्यक्रममा छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। आज बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी वागले नीति कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। रामचन्द्र पौडेलले रामचन्द्र पौडेलले अस्ति सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यही नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल शुरू भएको छ। राष्ट्रिय सभाका 19 सांसदले नीति तथा कार्यक्रममा 8 संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसैबीच सरकारले ल्याएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना भएको छ। नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्यविहीन भएको टिप्पणी गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सदस्य संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले नीति कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याएको उहाँको आरोप रहेको छ। नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको नीति कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक स्वस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद किरण बाबु श्रेष्ठ सरकारले वर्तमान आर्थिकता सामाजिक संकटलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 81 र 83 सालमा प्रस्तुत गर्दै थिए नीति तथा कार्यक्रम बीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै धेरै जसो कार्यक्रम दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखिएको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाबदेही र नतिजामुखी हुनुपर्नेमा जोड़ दिनुभएको छ। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अङ्कले घटेर 2740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अङ्कले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 11% घटेको छ। समग्रमा बजार घटेको दिन एसियन हाइड्रो पावरको शेयर 11.42% बढेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.66 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीको 56,43,000 किता शेयर 2.80 अर्ब रुपियाँमा कारोबेज भएको छ। नेपाल आयल निगमका कार्यकारी निदेशक डाक्टर चण्डिका भट्टले पहजबारमा राजीनामा दिनुभएको छ। बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीबहादुर यादवलाई राजीनामा पत्र बुझाउनु भएको हो। सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई जिम्मेवारी सहज बनाउन मार्ग प्रस्तुत गर्न आग्रह गरेपछि उहाँले सोही अनुरूप राजीनामा दिएको बताउनु भएको छ। विदेशको समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। झण्डै 1 दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूलो दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भूराजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। चीनिया राष्ट्रपति शी जिनपिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीहरूसँगका लागि चीन चीनलाई अझ खुल्ला बनाउन आग्रह गर्न संवैधानिक घोषणा गर्नुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नआई आर्थिक र रणनीतिक सम्बन्ध पूर्ण सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायहरू पनि ट्रम्पको टोलीसँग बेजिङ आएका छन्। एनभिडियाका प्रमुख जेन्सन वाङ, टेस्ला प्रमुख एलन मस्क, एप्पलका प्रमुख टिम कुक सहितका अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू चीन भ्रमणमा सहभागी भएका छन्। ट्रम्पको चीन भ्रमण व्यापारिक सम्बन्ध सुधारको प्रयासबीच ताइवान, इरान विरूद्ध र कृत्रिम बौद्धिमत्ता एआई प्रतिस्पर्धा जस्ता संवेदनशील विषयमा वार्तालाई जटिल बनाउने सम्भावना पनि देखिएको छ। व्हाइट हाउसबाट प्रस्थान अघि ट्रम्पले पत्रकारसँग कुरा गर्दै इरानबारे शी जिनपिङसँग लामो वार्ता हुने अपेक्षा व्यक्त गर्नुभयो। चीनले अमेरिकी प्रतिबन्धका बावजूद इरानी तेल किनिरहेकाले यो विषय वार्ताको केन्द्रमा रहने बताइएको छ। चीन मध्य पूर्वमा बढ़दो तनावप्रति चिन्ता देखिएको छ। चीनिया विदेश मन्त्रालयले हिजो पाकिस्तानलाई इरान र अमेरिका बीचको संवाद प्रक्रियामा मध्यस्थता प्रयास बढ़ाउन आग्रह गरेको थियो। सन् 2017 पछि ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सि शी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। ट्रम्पले अस्ति ताइवानसँग सम्बन्धित अमेरिकी रक्षा कार्यबारे पनि चिनिया समकक्ष शीसँग छलफल हुने संकेत गर्नुभएको थियो। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग भाग मान्दै आएको छ भने अमेरिकाले ताइवानसँग विभिन्न तहमा सुरक्षा सहयोग कायम राख्दै आएको छ। यही विषय दुई देशबीच समय समयमा विशेष चासोको विषय बन्ने गरेको छ। दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, एआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षा सम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेण्डा बन्ने अपेक्षा छ। गएको अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि ट्रम्प र सीबीच शुरू भएको व्यापार युद्ध विरामलाई थप एक वर्ष लम्ब्याउने विषयमा पनि छलफल हुने तयारी छ। बेजिङमा शिखर सम्मेलन अघि नै सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख चोकहरूमा परिचालन बढ़ाइएको तथा मेट्रोमा यात्रुहरूको परिचय पत्र जाँच भइरहेको छ। अमेरिका र चीनले पछिल्लो वर्षहरूमा व्यापार, सुरक्षा र भूराजनीतिक क्षेत्रमा एकअर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन्। त्यसका बावजूद दुवै पक्षले सम्बन्ध पूर्ण रूपमा बिग्रिन नदिने प्रयास गरिरहेको छ। ट्रम्पले बारम्बार शी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनुभएको छ। राष्ट्रपति शीसँग मेरो धेरै राम्रो सम्बन्ध छ, उहाँलाई थाहा छ म द्वन्द चाहन्न, ट्रम्पले भन्नुभयो। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनावबीच दबावमा परेको देखिन्छ। खेलकुदको समाचार, आईसीसी अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष सयमा दुई नेपाली ब्याटर आशिष शेख र दिपेन्द्र सिंह हरि परेका छन्। यसअघि बलिङ र अलराउण्डर वरियतामा खेलाड़ीहरू राम्रै वरियतामा भए पनि ब्याटिङको शीर्ष सयमा कुनै पनि ब्याटरहरू अटाउन सकेका थिएनन्। घरेलु मैदानमा भएको लिग दुई श्रृंखलामा अलराउण्डर दिपेन्द्र सिंह हरिले शानदार प्रदर्शन गर्दै अलराउण्डर वरियतामा 88 स्थानमा छन् भने ब्याटिङमा भने शीर्ष सयमा अटाएका छन्। आशिषले पनि अघिल्लो श्रृंखलाको अन्तिम खेलमा राम्रो ब्याटिङ गरेका बुधबार अध्यावधि भएको वरियता अनुसार आसिफ शेख 93 स्थानमा छन् भने दिपेन्द्र सिंह हरि 99 स्थानमा छन्। आसिफले 13 स्थान सुधार गरेका हुन् भने दिपेन्द्रले 2 स्थान माथि उक्लिएका हुन्। ओपनर आसिफ शेखले युएई र ओमानसँगको श्रृंखला अन्तर्गत गत साता मंगलबार ओमान विरूद्ध 94 रनको पारी खेलेका थिए। त्यसअघि उनी 7-19 स्कोरमा आउट भएपछि तेस्रो खेलमा बाहिर राखिएका थिए। दिपेन्द्रले युएईसँगको पहिलो खेलमा 75 रन बनाएका थिए भने ओमानसँगको खेलमा 60 रन बनाए। युएईसँगको दोस्रो खेलमा 70 बनाए। त्यस्तै ओमानसँगको दोस्रो खेलमा 33 रन बनाए। उनको प्रदर्शन भने अलराउण्डरतिर धेरै काउन्ट हुन्छ। अलराउण्डर वरियतामा दिपेन्द्र 28 स्थानमा छन् भने बलिङ वरियतामा सन्दीप लामी छन् 42 स्थानमा छन्। यिनै खबरसँगै बेलुकी 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन भोलि बिहान 6 बजे खबरसँग आउनुहोस्। हामी सफलताको कन्टेन्टमा रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 1575।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
5: भन्नुभयो नि मिसले त, घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मैले त अब विदेश जाने सोचिसकेँ।
1: सुख दुःख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।
12: कुखमा पाली

0: एउटी आमासँग गरिएको कुराकानी तपाई हामी अनि सबैकी आमा उनै स्नेह कि खानी ममतामय आमा
1: अब यस्तो बजारमले चामल पाइँदैन थो ढिके धान उधार कुट्न पर्थ्यो जाँतो पिन्न पर्थ्यो यही सु म बुढी अझै
0: कार्यक्रम आमाका कुरा हरेक हप्ताको बुधबार साँझ 7 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: आमाका ममता भुले हृदयमा के भाग्य माने छ त्यो आमा नै नभए अनाथ टुहुरो

0: काख सदा छ पूज्य जगमा संतान छन् प्याउला आमा नै सुख हो समग्र मनको न्यानु सदा काख हो आमा नै धन हो समस्त जनको सौन्दर्यमा लाख हो जस्तै दुख परोस दरिद्र घरमा आमा सदा भर्दछिन् भोको पेट हुँदैन सन्तति कुनै ज्याला बुता गर्दछिन् मेला पात झरी असार कुहिरो थाक्दैन आमाको मन ती देउता घरमा छन् गएर मठमा पुज्दैछ ढुङ्गा जन
1: नमस्कार कार्यक्रम आमाका कुरा सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ म दुर्गा अधिकारी कार्यक्रम आमाका कुरा आउने गर्दछ हरेक हप्ताको बुधबार साँझ 7 बजेदेखि कार्यक्रम आमाका कुरामा हामी एउटी आमाको जीवन भोगाई र संघर्ष उहाँकै आवाजमा सुन्ने र सुनाउने गर्छौं आमाले भोगेको त्यो समय र अहिलेको समयमा वर्षको हिसाबले धेरै फरक छ तर समय परिस्थिति परिवेश धेरै परिवर्तन भएको छ अहिले उहाँहरूले गरेका गतिविधिहरू कामहरू यति बेला सुन्दा हामीलाई एकादेशको कथा जस्तो लाग्न सक्छ तिनै आमाहरूले गरेका गतिविधिहरू कामलाई एउटा पुस्तान्तरण गर्नका लागि अथवा नयाँ पुस्तालाई सुनाउनका लागि कार्यक्रम आमाका कुरा हामीले तयार गरेका हौ आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर 7 निवासी दिलमाया बराल हुनुहुन्छ उहाँसँगको कुराकानी लिएर आएका छौ 60 वर्षीय आमाले आफ्नो समयमा धेरै काम धेरै अनुभवहरू धेरै गर्नुभएको छ उहाँसँगको कुराकानी अब शुरूआत गर्छौ नमस्कार
2: नमस्ते
1: आराम हुनुहुन्छ
2: हजुर आरामै छ
1: के गर्दै हुनुहुन्छ त यति बेला केमा व्यस्त हुनुहुन्छ
2: अहिले त खासै काम त केही छैन
1: हजुर
2: बिहान उठ्ने नुहाई धुवाई गर्ने ओम शान्ति जाने शिव बाबाको मुरली सुन्ने
1: हजुर
2: अनि घर आउने पकाउने खाने अनि त्यहाँबाट त्यही यताउता बारीमा यसो अलिअलि काम गर्ने
1: हजुर
2: तरकारी सरकारी लगाउने अनि ढलनमा पनि अलिअलि यसो कागती सागती अलिअलि लाछु अनि त्यही हो अहिलेको काम त
1: हजुर हजुरको परिचय के हो नि नाम
2: नाम चाहिँ मेरो दिलमाया बराल हो 2007
1: हजुर कति वर्ष कि हुनुभयो
2: 60 वर्ष
1: 60 वर्ष लाग्नु भयो हजुर भनेपछि ओम शान्ति जानुहुन्छ
2: ओम शान्ति जान्छु
1: रमाइलो छ
2: एकदम रमाइलो छ नानी त्यहाँ त त्यहाँ जाने भने त भएका दुःख पीडा आफ्ना भएका टेन्सनहरू रोगहरू सानातिना रोगहरू सबै एकदम दूर हुन्छन् त्यहाँ गएपछि यति रमाइलो छ हेर्नु त्यहाँको वातावरण त्यहाँको रहन सहन त्यहाँको बोली व्यवहार एकदम राम्रो छ हेर्नु सबैलाई अब त शिव बाबाले के भन्नुभएको छ भने शिव बाबाले अब बच्चे समय अन्तिम बेला भइसक्यो सबलाई मेरो परिचय देऊ भनेर भन्नुभयो
1: हजुर
2: अब सबले अब बाबाको परिचय लिएर अनि अब अन्तिम अन्तिम बेला भएछ भन्नुभएको छ
1: हजुर
2: अब सबै घर जाने हो सबलाई परिचय दिनु भनेर भन्नुभयो आफ्नो कुल कुटुम्ब इष्ट मित्र सब ओडसी पडोसी सबलाई मेरो परिचय दिने भन्नुभयो
1: हजुर
2: त्यही भएर अब
1: हजुर भनेपछि त कति धेरै वर्ष भइसक्यो तपाईँ जान थाल्नु भएको
2: 22 वर्ष भइसक्यो
1: 22 वर्ष भनेपछि 22 वर्षदेखि आनन्दमय जीवन जिउनु भएको छ
2: जस्तो पीडा भए पनि पीर लाग्दैन
1: लाग्दैन
2: यो 2 दिनको नाटक हो यो नाटक अब पूरा हुने बेला भइसक्यो यो नाटकमा कोहीलाई दुःखको नाटक पर्छ भने कोहीलाई सुखको नाटक पर्छ कोहीलाई दुःख बेसकेरी दुःख हुन्छ भने कोहीलाई बेसकेरी सुख हुन्छ यो हामी त 2 दिन संसारमा नाटक खेल्न आएर त यो केही पनि रहन्छ यो भूभाउ रिपिट भएको रहेछ पहिलाको कल्पमा नि यस्तै भयो रहेछ अहिले पनि यस्तै हुने रहेछ अब अर्को 5000 वर्ष पछिको कल्पमा नि यस्तै हुँदो रहेछ यो हाम्रो भूभाव रिपिट भएको रहेछ, यसलाई दुःख मान्नु केही छैन जस्तो लाग्छ।
1: हजुर हजुर।
2: अनि
1: 60 वर्ष हुनुभयो भनौँ न, अब त्यहाँ गए पछि पो हजुरलाई यो जीवन कति आनन्दमय रहेछ, मनुष्य जन्म कति दुर्लभ रहेछ भन्ने जानकारी भयो होला होइन? त्योभन्दा अगाडि कसरी बिताउनु भयो समय?
2: त्योभन्दा अगाडि त एकदम भयानक थियो नि जिन्दगी है। जे भए पनि दुःख लाग्ने, जे भए पनि पीड़ा हुने, मनमा एकदम कुरा खेल्ने, राँटा घुम्ने, अनि डिप्रेसनमै आउँछ कि जस्तो हुने, चिटचिट चिटचिट पार्ने, पसिना आउने, उत्तिखेरै ज्यान तात्ने, उत्तिखेरै चिसो हुने, त्यस्तो भएको थियो है शान्तिको बसि। अनि त्यहाँबाट बिस्तारै बिस्तारै मलाई ती मनमा धेरै कुरा खेल्न नि छोड्यो। अनि एकदम सानोतिनो रोगमा रोगै होइन जस्तो हुने क्या, अहिले त्यत्रो त्यो कोरोनाको बेला अनि कोरोना भयो एक दिन पनि म बसिनँ है, बाबाले त्यत्रो शक्ति दिनुहुन्छ के, एक दिन पनि बसिनँ है, त्यही बेला गाई ब्याएर आफैले नदुई नहुने, आफैले सबै थोक नगरी नहुने, त्यस्तो भयो है। अनि पछि फेरि ऊ आयो के,
1: डेङ्गु
2: लायो। त्यति बेला पनि घर काम गर्ने मान्छे थिए है, त्यसलाई तिनीहरूलाई यसो गर उसो गर भन्ने, चिया पकाउने, खाजा बनाउने, दिने, त्यस्तो गरे। अनि त्यति साह्रै त्यो बिरामी भए, ओहो लौ मरे गए, यस्तो भयो उस्तो भयो भनेर सुत्ने, लौ सबैलाई हुहार गुहार गर्ने, त्यस्तो मलाई केही पनि भएन।
1: हजुर हजुर।
2: त्यस्तो शान्त हुने कि, त्यस्तो आनन्द हुने, रोग पनि आधी हटे जस्तो हुने, एकदम आनन्द हुन्छ नानी त्यहाँ जाने भने त, रमाइलो पनि त्यस्तै हुन्छ, ठाम ठाममा जान घुम्न जान पाइन्छ। माउन्ट आबु पनि 8 चोटि गइसके है,
1: 8 चोटि
2: गइसके,
1: जति गए
2: त्यहाँ गएर त शक्ति लिने हो के, शिव बाबाको स्वयं शिव बाबा अवतरण भएको भूमि हो त्यो, शिव बाबाको अवतरण भूमिमा त्यहाँ गएपछि वर्षको एकचोटि मान्छे सक्ने र भ्याउने, अब आस्था आमदानीले पुग्ने मान्छे चाहिँ 2 चोटि पनि जान्छन्, नपुग्ने मान्छे 2-3 वर्षको एकचोटि, 2-3 वर्षको एकचोटि गरेर पनि जान्छन्। त्यहाँ त शक्ति लिनु जाने हो कि, त्यहाँ गएर आसी 1 वर्षसम्म बाबाको याद आएको आई हुन्छ, आइरहन्छ बाबाको शक्ति आएको आई भयो जस्तो हुन्छ। त्यस्ता कसैले केही भने पनि, केही कुरा काटे पनि, कसैले केही गरे पनि, केही टेन्सन पिर चिन्ता केही हुँदैन, त्यहाँ गएर आसी त्यस्तो आनन्द हुन्छ।
1: हजुर। पहिला कस्ता काम गर्नु पर्थ्यो हजुरहरूको पालामा?
2: पहिला त डेस्केरी गर्नु पर्थ्यो नि भयो नानी, वनको दाउरा ल्याउनु पर्थ्यो, बिहानै 3 बजे उठेर घरको धन्दा सबै भ्याएर 8 बजे भात सात पकाएर हरेर खाएर केटकेटीलाई खुवाएर जुठो भाँडो हरेर बना जाने, दाउरा ल्याउने, घाँस ल्याउने, अनि बेलुका कहिले 6-7 बजे आइन्थ्यो, कहिले 8 बजे आइन्थ्यो, त्यस्तो हरेर आएर भात पकाएर नि खानु पर्थ्यो।
1: हजुर।
2: पहिलाको लेखी र अहिलेको लेखी त अहिले त स्वर्ग छ, पहिला एकदम दुःख थियो, गाह्रो थियो,
1: मेला पात है,
2: पानी लिन पनि अलि हाम्रो पाला त यहाँ पाटना धारो आएको थियो, अलि पहिला त कहाँ कहाँ बासिया पँदेर कता कता पानी लिन जानुपर्छ भन्नुहुन्थ्यो आमाहरूले, हाम्रो पाला त यहाँ पाटनासँग आएको थियो क्या पानी।
1: हजुर हजुर।
2: गाह्रो थियो नि, परालका भारी बिरौटाबाट परालका भारी बोकेर आउनु पर्थ्यो,
1: बोकेर यहाँसम्म,
2: अब हिउँभरि बर्खाभरि बाल्ने दाउरा वनबाट खोजेर ल्याउनु पर्थ्यो, अब बना गयो नि चिलाउने कडस केही काट्न पाइँदैन्थ्यो, खिर्रा अरेलीका काँडा अँगेरी धाइरा त्यस्ता काटेर ल्याउनु पर्थ्यो, बना जाँदा नि गतुले दाउरो काट्यो भने खोसेर उही भारी नै मिल्काइदिन्थे, त्यस्तो दुःख थियो।
1: हजुर। सुकेका लिएर आउने झरेका,
2: सुकेका ल्याउने, अनि काँडा त्यस्ता अरेलीका काँडा अनि धुर्सेलीका काँडा त्यस्ता त्यस्ता के के अरू अरू थोक ल्याउन पर्थ्यो, चिलाउने कोर्स काट्न पाइँदैन्थ्यो, त्यस्तो दुःख थियो। अब घाँस नल्याए दियालाई घाँस दिया भोकै हुन्थे, त्यति गाह्रो थियो नि, पहिलाको जमाना त साह्रै गाह्रो थियो।
1: हो त नि, सबैलाई के है,
2: सबैलाई त्यस्तै थियो, एउटा दुइटा होइन सबैलाई त्यस्तै,
1: केही थिएन सुविधा,
2: केही थिएन नि त्यति बेलाको सुविधा त।
1: रानीवन जानुहुन्थ्यो वनपालेमा,
2: सुकेको दाउरा खोज्न रानीवन जाने हो, नत्र बिर्सिन घाट खालसे अनि त्यहाँबाट फुर्से खोला उता कता कता हो, कता कता धेरै टाढा नि गइयो, घाँस काट्न बाछे बुढुवातिर नि पुगियो, कुँडहरूका फाट्ना नि पुगियो, कति गाह्रो थियो नि पहिला
1: के गरिएन है,
2: भैँसी गाई पाल्नु पर्थ्यो, मोल चाहिँ खेता बोकेरै पुर्याउनु पर्थ्यो, सबै खेतीपाती गर्दा त एकदम दुःख थियो नि।
3: त्यति बेलाको काम गर्ने तौर तरिकै फरक के है, मान्छे काम गरेर मर्ने त रहन्छ,
2: काम गरेर त झन् शरीर एकदम निरोगी हुन्छ, नसाहरू हुन्छन् चल्छन्, कामहरू त राम्रो हो, कामहरू नि रोटो पिठो ढिँडो मकै खाने त्यो त राम्रो
3: हो नि,
2: कहिले चाहिँ भातै रात किनेको चामल कहाँ काँडा आएको कहिले देखिटेको चामल खाएका मान्छे कति रोगी छन्, पहिला पहिलाका रोग त्यति साह्रै रोग लाउँदैन थियो
3: भनेपछि त भनौँ न पहिला यति धेरै रोग पनि थिएन नै,
2: पहिला त्यति रोग पनि थिएन,
3: निरोगी थिए मान्छे, स्वस्थ खाना खान्थे, काम गर्थे,
2: दुध मोही आफ्नै घरको हुन्थ्यो, घिउ आफ्नै घरको हुन्थ्यो, तेल पनि उस्तै परे तोरी सोरी पेलेर आफ्नै घरको पुर्याउँथे, त्यस्तो थियो गरे पहिला पहिला, अब अहिले सबै थोक किन्नु छ,
3: मिसावट सबै
2: सबै थोक मिसावट छ, अनि अहिलेको खाएर केटकेटीलाई किन रोग नलास, तेलमै मिसावट छ, जेमा पनि मिसावट छ, केमिकल हालेर बनाएको छ, घरको ताजा आफूले गरेको खेती आफूले उजाएको उजनी गरेर खान राम्रो हुन्थ्यो गरे, त्यस्तै छ जमाना, अझ पछि पछि त झन् यही खानेकुरा आउने पनि नाका बन्द भयो भने त यहाँ त केही खानै पाइँदैन,
3: हो त नि, पहिलाकै कति कुराहरू त पहिलाकै राम्रो है,
2: धेरै राम्रो नि पहिलाको, पहिलाको धेरै राम्रो, साँच्चै भनियो भने शरीरलाई पनि कसरत हुने, काम गरेर खेतबारी यहाँ काम गर्ने, बिहान उठेर घाँस घाँस काट्ने, यता उतार्ने, सबै थोक पहिलाको धेरै राम्रो
3: हो त नि, अनि फेरि मेलमिलाप ऐँचो पैँचो है, त्यो आत्मीयता अल्लो घर पल्लो घर जाने, अहिले त खै
2: हो त नि, आगो लिन नि पल्लो घर मुडो घुसारेर भुम्रा मुडो घुसारेर राख्थे, आगो लिन नि पहिला पहिला जानु पर्थ्यो, आगो आफ्नो घर सलै छैन भने अरूको घर गएर आगो ल्याउनु पर्थ्यो, पहिला पहिला हामी माइता त सानै हुँदाखेरि ढिकटियाँ कुटेर भात खानु पर्थ्यो, ढिकटी सानो थियौँ हामी, डोका ढुङ्गो हालेर अनि ढिकटी उचालेर अनि भाइ बहिनी बोकेर अनि ढिकटी उचालेर चामल कुट्थ्यौँ, त्यसरी नै कुट्थ्यो,
3: गरुङ्गो बनाउनलाई ढुङ्गो हाल्ने,
2: भाइ बहिनी भयो भाइ बहिनी बोक्ने, नभए ढुङ्गा डोका हालेर बोकेर कुट्ने, उनीहरू नाम्लाको पासो लगाएर अनि हातले उतार नाम्ला पासो तान्ने अनि ढिकटी कुट्नु पर्थ्यो, कोदो पिनेर खानु पर्थ्यो,
3: ढिकटीमै
2: ढिकटिया होइन जहाँ तहाँ पिनेर खानु पर्थ्यो, मकैको भात खानु मन लाग्यो भने जहाँ तहाँ पिनेर मकैको चामल बनाएर खानु पर्थ्यो, त्यस्तो जमाना थियो पहिला पहिला, त्यही डर हुन्थ्यो, त्यही पोसिलो हुन्थ्यो,
3: त्यही स्वस्थ रहेछ,
2: त्यही पहिला पहिला हामीले यो ढिँडो किन खानु पर्दो, यो ढिँडो खान नपरे नि हुन्थ्यो नि, भातै भात खान पाए नि हुन्थ्यो नि जस्तो हुन्थ्यो, तर त्यो पोसिलो चाहिँ त्यही ढिँडो रहेछ क्या, त्यही ढिँडो पोसिलो रहेछ, अहिले नबुझेर त्यसो भनेको रहेछौँ हामीले, बुझेर आउँदा त त्यही ऊ रहेछ,
3: भात खान पाइँदैन थियो है,
2: भात खान त
3: रहेछ,
2: छ महिना भात पुग्थ्यो भने छ महिना पुग्दैन थियो क्या, यही पनि त्यस्तै हो त, गाउँतिर पनि त्यस्तै थियो,
3: त्यस्तै थियो हो त नि, कहाँ नि हजुरको माइती,
2: सेराचौर,
3: ए सेराचौर हो, ए कति सालमा बिहा भयो हजुरको,
2: मेरो बिहा त 36 सालमा हो क्या,
3: 36 सालमा, ए 15 वर्षमा बिहा भयो,
2: 14 वर्षमा,
3: त्यति सानामै बिहा गर्ने चलन है, पहिला
2: मावा काके हजुरआले फकाएर ल्याएर, हामी कान्छिया ल्याएर अरू गाउँका दाइले फकाएर ल्याएर अनि पारेका हुन्, अनि त्यहाँबाट त्यस्तो अरे पारेका है, केटालाई त बोल्न नलाएका, अनि पछि 2-3 दिन पछि बोल्दा त म त भर्याङ पानीका छाँगाबाट खसी अस्ति भए, बडेमानका भिरबाट खसी अस्ति भए, अनि त्यहाँबाट कस्तो कस्तो भयो, अनि पछि 2-3 दिनसम्म नबोल भनेर लगाएको रहेछन् के, अनि त्यसरी बोल्दा त म त छङ्ग्याङ छाँगाबाट खसी अस्ति भए, अनि उहाँ घर बसे हजुरआले फकाएर ल्याएर पार्नु भएको गरे मामा काके हजुरआले, अनि गुरानेमा जाँदा त बाले 81 देख्नुभयो, देखेपछि त्यस्तो कुरिला मुन्टा अस्ति छोरी लगाएर यस्तो केटालाई पारिस भनेर त बा त दुरानमा टिका नलाइकन पारिजानु भयो,
3: हजुरआका
2: अब त्यस्तै थियो जमाना त्यति बेला,
3: लेखा लगन होला हो त नि, अनि आफ्नो कर्म भन्नुभयो, बिहोर्नु भयो, बस्नु भयो होइन, आफ्नो सुख दुःख गरेर
2: दुःख त कति थियो कति थियो हेर अनि अब टौवा चढे पनि आफै चढ्नु पर्थ्यो अब खेता पानी समा मिलाउनु पर्यो नि आफै मिलाउनु पर्थ्यो हली गोरु खेतालो खोज्नु पर्यो नि आफै अगाडि सर्नु पर्थ्यो सब केटाले हेर्ने काम नि आफै हेर्नु पर्थ्यो केटीले हेर्ने काम नि आफै हेर्नु
3: पर्थ्यो सबै व्यवहार आफै माथि आइला
2: सबै व्यवहार आफै माथि आइला अब पहिला त्यस्तो दुःख थियो के अरे अहिले अब खेसेत पनि यसको अब बेचाँच बारेर सकियो अहिले आउँदैछ पहिला पहिला जे खाए नि पचिन्थ्यो खाना त्यति पाइँदैन थियो त्यति साह्रै थिएन अहिले अब खाना हुन्छ ऊ खाना जति खाए नि
3: पुगेको छ
2: खाना हुँदैन
3: हुँदैन
2: यस्तो हुँदो रहेछ क्या बुढेसकाला खाने मान्छेले त पहिले हात गोडो चल्दै दरै छँदै बलियो छँदै जे मन लाग्छ त्यही खाना पर्दो रहेछ
3: अब अहिले खाना मन लागेर खाना पाउनु छ नि
2: छ
3: खाना पाउनु शरीरले खाना पाउनु
2: शरीरले जे पाए त्यही अब मनलाई मन परिसित खाना
3: पाइएन हो त नि हजुर भनेपछि त भनौँ न धेरै दुःख गरेर हजुर आउँदा कस्तो थियो त नि
2: यो ठाउँ त कस्तो थियो एका दुईटा घर थिए टिनले छाएका खरले छाएका घर थिए पुराना पुराना
3: हजुर
2: यस्तो नयाँ केही पनि थिएन एउटा दुईटा घर थिए टिनै पुरानो पुराना घर थिए अरू केही थिएन सबै बारी थियो
3: हजुर
2: सबै कोदो रोप्थे मकै लाउँथे घैलो छर्थे कोहीले बदम लाउँथे त्यस्तै थियो अब आउँदाखेरि त सबै जङ्गलै जस्तो थियो बुटा र बुटी घाँस र दाउरा पिपलका बुट्टा बरका बुट्टा सबै त्यस्तो थियो हामी आउँदाखेरि त जङ्गलै जस्तो थियो केही थिएन परिवर्तन एउटा महेन्द्र पुलाएर पृथ्वी चोकमा अलिअलि बजार थियो
3: हजुर
2: अरू त्यस्तै जङ्गल जङ्गल जस्तो थियो
3: भनेपछि त भनौँ न गाउँ पहिला त के गाउँ के सहर है
2: यहाँ त बेसी दुःख थियो नि गाउँका मान्छेहरूले पाटना छोरिदिन भन्दा ताला घुचेट्न जाती भन्थे
3: है
2: यहाँ त त्यति दुःख बिरौटादेखि त के बोकेर ल्याउनु पर्ने धान पराल यता त्यता सब बोकेर ल्याउनु पर्ने पानी लिन ताला जानु पर्ने बासिया पँदेर पानी लिन जानु पर्ने त्यस्तो थियो गाउँमा नजिकै पानी हुन्थ्यो नजिकै आफ्नै
3: घाँसैला
2: घाँस हुन्थ्यो नजिकै नजिकै दाउरा हुन्थ्यो आइमेलाई सजिलो भनेको त्यही घाँस दाउरा
3: हो नि त्यति बेला त हो त
2: त्यति बेला त्यस्तो थियो
3: पढ्न त पाउनु भएन
2: पढ्न त स्कुलको मुख पनि देखिएन भाइहरूलाई त पठाए पढ्न हामी त अब घाँस काट्ने दाउरा खोज्ने लाफु आउँथ्यो बारीमा मकै लासी लाफु आइहाल्थ्यो त्यो लाफु हेर्ने अनि खेत रोप्ने कोदो रोप्ने त्यही काम हो हाम्रो
3: त्यति बेला त अनि कामै गरे जाति
2: भइ देखिएन
3: पढाउने जमाना नभएको होइन छोराहरूलाई पढाउने जमाना
2: छोराहरूलाई पढाउँथे कोही कोही क्या छोरीहरू नि अलि धनी धनीका बेसी धनी धनीका हाम्रो ठुला अरे गरेमा कि छोरी पढिन् अनि एउटा त्यहाँ एउटा भतले भन्ने थिए तिनकी छोरी पढिन् अनि एउटा अर्को को पढ्यो तिन चारजना छोरीहरू पढेका थिए
3: हजुर
2: नत्र अरू त खासै त्यति बेला पढ्ने जमाना पनि थिएनन् क्या
3: अनि पढाइको यति धेरै महत्व पनि थिएन
2: पढाइको त्यति महत्व
3: अनि काममै महत्व दिन्थे
2: धेरै महत्व दिने नि कामको त
3: हो काम हरेछन् के न ठुलो भइयो ठुलो घाँसको बारी बोकेर ल्याएछन् ठुलो भइयो
2: हो त नि त्यही हो त्यति बेला त त्यही थियो के
3: हो त नि हो भनेपछि त माइतमा भन्दा घर दुःख भयो धेरै माइत त अब के दुःख होइन
2: सजिलो पानी नजिकै थियो घाँस वरिपरि रन बन बुटा काटे नि भुइँमा काटे नि जता काटे नि घाँस नजिकै थियो माइत त खासै दुःख त्यति भयो न एउटा के दुःख थियो भने त्यहाँ पारीको कोदो मकै धान वारी घरमा लानु पर्ने उकालो बोकेर उकालो उक्लेर जानु पर्थ्यो त्यही गाह्रो थियो अरू त खासै त्यति गाह्रो थियो
3: गाह्रो थिएन भनेपछि त भनौँ न पहिला र अहिलेको चाहिँ के मनपर्छ त नि हजुरलाई पहिलाको के मनपर्छ अहिलेको के मनपर्छ
2: पहिलाको खानपान यता त्यता पहिलाको अब त्यो दुध मोही घिउ कस्तो राम्रो थियो खाना नि मिठो हुन्थ्यो अहिले अब आफूले पाल्न सकिन्न किनेर खाएको मिठो हुँदैन अब धान मकै कोदो पनि अहिलेको यो किनेको भातभन्दा त्यही धान मकै कोदो मिठो थियो अहिले अब किनेको भात खासै मिठो हुँदैन
3: हो त नि
2: त्यस्तो थियो
3: अहिलेको खानपान नराम्रो के
2: अहिले खानपान त्यति राम्रो छैन
3: जीवनमा त अब यत्रो भनौँ न 60 वर्ष 14 वर्षमा बिहा भयो, त्यसपछि यही घर परिवार भन्दै जीवन बिताउनु भयो. सबै फेरि लेखा लगनकै कुरा होला, भाग्यका कुराहरू होइन, प्रारब्धको होइन, भगवानको कृपा के थियो त्यही भयो होला. जीवनमा एकदमै दुःखको क्षण चाहिँ कहिले भयो तपाईँलाई?
2: बाजे बजे अलि उमेर छँदै भक्कसकै हिँड्दै डुल्दै बित्नु भयो. सबैभन्दा दुःखको क्षण त्यही भयो. अनि सबैभन्दा दुःखको क्षण भनेको त्यही हो त नि. अब यस्तो के अरे कस्तो लाउरे माग्न आथे, कस्तो कस्ता माग्न आथे, अब त्यस्तालाई परियो. दुईवटा दुःख छिड त्यही भयो. अनि त्यहाँ त अब व्यवहार सबै आफैले गर्नुपर्ने,
3: त्यो पनि गाह्रै भयो.
2: अनि छोरीहरू नि पाँचवटा फुरुफुरु छोरा जन्मिन्छन् भन्दै जन्म छोरी छोरी भए, त्यो पनि

0: ठिकै छ, अब बचिन्जेल बचिन्जेल हात गोडो चलाएरै बच्न पाए हुन्थ्यो, अनि हात गोडो नबसिकन फ्याट्ट मर्न पाए हुन्थ्यो। त्यही अरू कुरा
1: हिँड्दा हिँड्दै
0: हिँड्दा हिँड्दै बाबाका कुरा अरे एउटा दुइटा अरूले पनि सुन्नुहुन्थ्यो होला।
1: हजुर होइन, यो नै सुन्नुहुन्छ। अनि सुन्नु न के अरे, सुखको सेन्ट कहिले भयो त? अब ती कुराहरू नि भए त्यति बेला सकियो, त्यसपछि त मेरो यस्तै रहेछ भन्नुभयो, सम्झिँदै आउनुभयो नि त, होइन? व्यवहारलाई सम्हाल्दै आउनुभयो, होइन? कति के घटनाहरू छन्, आउँछन्, छोडेर हिँडिन्छन्, बस्दैनन्, हजुरले त्यसलाई सहेर मेरो यस्तै रहेछ कर्ममा भन्नुभयो। त्यो त उमेर त सानो हो नि त, 14-15 वर्षको, त्यो व्यवहारलाई होइन अब मैलै गर्ने हो, बाबामाले दिएका थाहा भनेर बस्नु भन त नि बस्थ्यो नि त, यत्रो व्यवहारहरू गर्नुभयो। हजुरलाई सुख लागेको छेड चाहिँ कहिले थियो?
0: सुख लागेको छेड त सुख माने दुःख माने पल पलमा दुःख दुःख देखिन्छ क्या। दुःख मानियो भने जे गरे नि ओहो मेरो जिन्दगी धिक्कार छ भन्ने, दुःख मानियो भने जतिखेर पनि दुःखै छ, सुख मानियो भने जतिखेर पनि सुखै छ। कुरा अब कुन दुःखको छेड, कुन सुखको छेड, अब त्यस्तो उनी छैन
1: मलाई। अहिले त आनन्द छ, अहिले भनौँ न शिव बाबा,
0: तर शिव बाबा पासि जस्तो आनन्द
1: पहिला
0: थिएन। पहिला पहिला
1: हजुर
0: एकदम छँदै थिएन, अहिले चाहिँ एकदम आनन्द लाग्छ।
1: कसरी जोडिनु भयो त्यहाँ?
0: त्यहाँ कसरी जोडियो भन्दाखेरि यहीँ शिव मन्दिरमा दिदीहरू कोष गराउन आउनुभयो, अनि त्यहाँ शिव मन्दिरमा कोष गराउँदाखेरि यहाँ वरिपरिकाले नि सबैले कोष सुन्नुभएको गर्नुभएको। अब बाबाले भन्नुभयो नि कोटीमा कोही कोही मात्रै मलाई चिन्दछन् भनेर भन्नुहुन्छ, त्यस्तै भएको हो क्या। आउनु त सबै आउनुभएको, तर शिव बाबालाई चिन्नीमा हामी दुई चारजना परेमा, शशी दिदीहरू, अनि त्यहाँबाट त्यो केशव दाई, अनि त्यहाँबाट उतापट्टि ती अधिकारी विष्णु भाउजू, अनि यिनै नै 8-10 जना यतापट्टिका बाबाको कुरा सुन्दाखेरि तिर लाग्यो, ओहो यस्तो रहेछ भन्ने भयो। अनि शिव बाबाको एकदम शक्ति, दुई चार दिन कोस गरेपछि शक्ति आउने आ जस्तो भयो, अनि ध्यान बसे पनि यहाँ छाटा थुपुक्क बसे पनि शरीर त यहाँ छ, यो मन बुद्धि त माथि शिव बाबासित गएर गफर यस्तो भयो, त्यस्तो भयो है। शरीर त यहाँ छ, शरीरको भानै भन्यो के, म आत्मा हुँ, म ज्योतिबिन्दु हुँ, म परमात्माको सन्तान हुँ भनेपछि उही माथि निलो आकाशभन्दा माथि परमात्मासित गएर बसे जस्तो भयो। हल्का फिल हुने, आनन्द हुने, शिव बाबासितै गफर्ने, त्यस्तो हल्का भयो। अनि त्यहाँबाट जाँदा जाँदै अब मुरली सुन्न जाँदा जाँदै पिर लाग्यो, अब सबै हाम्रै भएका, हाम्रै जिन्दगीमा घटेका घटना, हाम्रै जिन्दगीमा भएका कुरा त्यस्तो आयो, अनि त्यहाँबाट त्यस्तै त्यस्तै हुँदै तिर लाग्दै गयो। अनि हामीले सुन्न पर्ने रहेछ, अब हामीले रिसा कसैलाई हानमला पिटमला केही होला नराम्रो होला, अब त्यो त्यो भएन है। बाबाकोमा नजाँदाखेरि अब रिसका धोका कसैलाई हानिन्थ्यो होला के हारिन्थ्यो होला, अब त्यो भएन। बाबाले एकदम शक्ति दिनुभएको छ, त्यही भगवान्को अब गुणहरू थाहा पाइयो हो, भगवान्का गुणहरू कति रहेछन्, 32 वटा गुण छन्, 4 वटा कला, 7 वटा लक्षण, 8 गुण, त्यस्तो शिव बाबाको त्यस्तो रहेछ महिमा रहेछ। 32 वटा गुणमा भगवान गुणको भण्डार हुनुहुन्छ, दिव्य दृष्टि विधाता हुनुहुँदो रहेछ, बिन्दु रूप ज्योति स्वरूप हुनुहुँदो रहेछ, कालको पञ्जेसे छोडाउने वाले हुनुहुँदो रहेछ, अनि सृष्टिको आदि मध्य अन्त्यको ज्ञाता हुनुहुँदो रहेछ, आनन्दको सागर हुनुहुँदो रहेछ, सुख दुःख से न्यारे हुनुहुँदो रहेछ, अनि शान्तिको दाता हुनुहुँदो रहेछ, दिव्य बुद्धिको दाता हुनुहुँदो रहेछ, पतितलाई पावन बनाउनु हुँदो रहेछ, प्रेमको सागर हुनुहुँदो रहेछ, सबैलाई प्रेम गर्ने, अनि दुःखहरू त सुखकर्ता हुनुहुँदो रहेछ शिव बाबा, अरु अब 32 वटा गुण कोही आउँछ कोही आउँदैन यही हो नानी अब
1: अनि अब अहिले यसरी शिव बाबाको चरणमा एकदम सुखमय आनन्दमय जीवन बिताइराख्नु भएको छ नि त अहिले त
0: आनन्दै छ
1: अनि मान्छेमा चाहिँ भन्नु न अझै पनि म आत्मस्वरूप हुँ भनेर नबुझ्ने ए मरेर केही लाने नै हो कि जाने जस्तो व्यवहार गर्ने घमण्ड हेर्नु त लोभ कहिले छोड्ने होला मान्छेले त्यो कहिले बुझ्ने होला
0: हो त नि अब त्यो कतिले बुझेका छन् कतिले बुझेकै छैनन्
1: हो त नि
0: बुझ्नेले सबै कुरो छोडेका छन् नबुझ्नेले चाहिँ उही समेटेर बसेको बसेकै छन् आउने जाने हेर्छन् यसो भोग सोग परे बर्म भोज परे खान्छन् जान्छन् कोहीले बुझेकै छैनन्
1: हो त नि
0: बुझ्नेले बुझेका छन् नबुझ्नेले चाहिँ बुझेका छैनन् के त्यही पनि भन्नुहुन्छ दिदीले अब यहाँ आउने सुन्ने जाने अनि आफ्नो पहिलाको व्यवहार केही पनि नछोड्ने त्यस्तो हो भने त हुँदैन भनेर भन्नुहोस् त्यही पनि मान्दैनन्
1: हो त नि
0: त्यही पनि कोही मान्छन् कोही मान्दैनन् त्यस्तै मान्छेहरू आफ्नो आफ्नो आफ्नो कस्तो कस्तो नाटक छ त्यस्तो त्यस्तै नाटक अनुसार काम गर्छन् कि तिनीहरू
1: त्यो भन्नु न अब आखिर त मनुष्य जन्म त आफ्नै उद्धार गर्न आउने रहेछ आफ्नो आत्माको उद्धार गर्न है यो कुरो नबुझेर फेरि यो पनि मेरो भने हा ऊ पनि मेरो भने हा सबै सारा संसार मेरो भनेर हामी हेर्नु त त्यो भ्रममा
0: यो त तिम्रो त केही पनि होइन सबै शिव बाबाको हो तिम्रो केही नै होइन पहिला पनि थिएन पछि पनि हुँदैन यो भनेको हामी दुई दिन संसारमा नाटक खेल्न आएका हाम्रो नाटक पूरा भएपछि फेरि अर्को ठाउँ जान परिहाल्छ आत्मा त अजर अमर अविनाशी छ आत्मा कहिल्यै मर्दैन यो सर्नी हो पुरानो शरीरलाई छोडेर नयाँ शरीर लिन जाने हो यो अहिले अर्को ठाउँमा छ भने अर्को चोटि अर्को ठाउँमा जान्छ यो आत्मा आत्मा त कहिले पनि मर्दैन न त हावाले उडाउँछ न त हतियारले काट्छ न त घाम पानीले बगाउँछ न त घामले सुकाउँछ आगोले पनि जलाउँदैन यो आत्मा अजर अमर अविनाशी छ यो शरीरलाई छोड्यो भने फेरि अर्को शरीर लिन कस्तो कस्तो आफूले कर्म गरेको छ त्यस्तै ठाउँमा जन्म लिन जान्छ आफूले अहिले यही कलियुगमा राम्रो कर्म गर्यो भने अर्को घर जन्मिँदा पनि राम्रो कुल घरान धनाढ्य घरमा रोयल चालचलन भएको घरमा जन्म हुन्छ उसको अहिले त्यसको चालचलन चरित्र राम्रो छैन भनेदेखि चाहिने ठाउँ दान गरेको छैन नचाहिने नचाहिने ठाउँ नराम्रो कर्म गरेको छ भनेदेखि त्यो फेरि सुकुम्बासी एकदम पोखरा हो भनेर नि हुँदैन क्या होइन ऊ त्यो फिर्क्या त्यो गनाउने पानी बगाउने ठाउँ सुकुम्बासी बसिया छन्
1: नि
0: हो त्यस्तो ठाउँमा जन्म हुन्छ अरे तिनको बिहान खाए बेलुका के खाम बेलुका खाए बिहान के खाम त्यस्तो ठाउँ जन्म हुन्छ भन्नुभयो बाबाले त्यही भएर यही जन्ममा यही कलियुगमा यही कलियुगको अन्तिममा पवित्र बनेर जसले बाबाको याद गर्छ नि आफ्नो शरीरलाई पवित्र बनाएर बाबाको याद गर्छ नि त्यो नै फेरि सत्ययुगमा देवी देवता भन्न जाने हो भन्नुहुन्छ बाबाले अब हामी नै देवी देवता थियौँ अनि त्यहाँबाट कला घट्दै घट्दै घट्दै आउँदाखेरि सत्यबाट तीर्थमा झर्यौँ तीर्थबाट द्वापरमा झर्यौँ द्वापरबाट कलीमा झर्यौँ अनि त्यसरी झर्दै झर्दै झर्दै आउँदाखेरि अहिले अहिले हामी नै यस्ता पतित मान्छे हो काम अब फेरि सत्ययुगमा हामी नै देवी देवता हुन जाने हो भन्नुभयो बाबा तिमीलाई नि बनाउन आएको म भन्नुभयो तिमी नै हो सत्ययुगमा फेरि देवी देवता हुने मेरो याद गर तिमी सत्ययुगमा महाराजा महारानी बन्न तिमी नै जाने हो भन्नुभयो बाबाले
1: भनेपछि त है
0: अब सबैजना शिव बाबाको उसमा जोडिन आउनु होला सबजना शिव बाबाको ज्ञान लिनु होला सात दिनको कोर्स गर्नु होला भन्न चाहन्छु म
1: हजुर एउटा भजन नै गाउनु न
0: के भजन गाउने
1: केही गाउनु न शिव बाबा सम्बन्धी नै
0: ए

0: अनि भनेपछि त हजुरहरूले त उमेरले त्यति धेरै नभए पनि 60 वर्ष त हो नि, तर जुनी त दुईटा तिनटा जुनी रहे जस्तो भयो।
1: हामी त दुई तिनटा जुनी फेरि यस्तै भयो
0: होइन त नि।
1: पहिला हामी जान्ने भएदेखि त कस्तो थियो र विचार कस्तो भयो, अहिले यो अन्तिम अन्तिममा आउँदाखेरि कस्तो छ भन्ने कुरो तिनटा जुनी फेरियो भने नि
0: भयो हो त नि। भनौँ न अब त्यति बेला मेलापातको एक दिनको ज्याला कति हुन्थ्यो, कति रुपियाँ मानु घिउ खानुभयो, अब अहिले रुपियाँमा कहाँ आउँछ,
1: अहिले त त्यस्तो रुपियाँ त कहाँ
0: हो त नि।
1: एक मानु घिउलाई 1200 भइसक्यो,
0: थाहा पाउँदा
1: मैले थाहा पाउँदा कति थियो भने 3 रुपियाँ मानु
0: हो त नि,
1: 3 रुपियाँ मानु 15 रुपियाँ मानु त्यस्तो थियो हामीले थाहा पाउँदा।
0: अब
1: हामीले त्यति बेला किनेर त खाइएन, अब घरै धुनुहुन्थ्यो, बेच्दाखेरि त्यसरी बेच्थ्यो कि बाबाआमाहरूले, बेच्दाखेरि त्यसरी बेच्नुहुन्थ्यो। अब त्यति बेलाको जस्तो जमाना अहिले कहाँ छ, अहिले त हाम्रो भाँडाको खोर त्यो टुरिस्ट बस पारकको खोर बाजेले 60 रुपियाँमा लिनुभएको र त्यस्तो 60 करोड पर्छन् अहिले, आफ्नो हातकै हिसाबले बेचे भएदेखि अहिले 60 करोड पर्थ्यो। त्यति बेला 60 रुपियाँमा लिएका खोर त्यस्तो जमाना थियो,
0: जमाना फेरेका हुन् कि मान्छे फेरेका होला नि, जमाना त उयो होला,
1: मान्छे फेरिए
0: मान्छे फेरिए
1: मान्छे नि फेरिए जमाना नि फेरिएको होला भन्नु पर्यो।
0: हामी कार्यक्रमको लगभग अन्त्यमा आइपुगेका छौँ, अन्त्यमा केही भन्नुहुन्छ
1: के भन्ने खोइ, अब समय एकदम अन्त्यम अन्त्यम भइसकेको छ, सबजनाले शिव बाबाको ज्ञान सुन्नु होला, आश्रममा गएर 7 दिनको कोर्स गर्नुहोला भन्न चाहन्छु।
0: हुन्छ, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ।
1: मेरो पनि धन्यवाद,
0: धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले कुराकानी गर्यौं आमाका कुरामा आमा दिलमाया बराल, जो पोखरा महानगरपालिका वडा नम्बर 7 मासपाद निवासी 60 वर्षीय आमा दिलमाया बरालसँगको कुराकानी यहाँ प्रस्तुत गर्यौं। त्यो समय दिनुभएकोमा आमालाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता फेरि हामी यस्तै आमा लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, शुभरात्री।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530500, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: माया अनि जीवन सानै देखेका मिल्ने साथी, सँगै खेल्थे, सँगै खान्थे अनि सँगै स्कुल जान्थे। उमेर बढेसँगै उनीहरू एकअर्कासँग नजिकै गए। उनीहरूको बीचमा गहिरो प्रेम बस्यो, तर विडम्बना। गहिरदै गएको उनीहरूको सम्बन्धको अगाडि एउटा बाधा थियो, त्यो हो यो समाज।

0: अनि तपाईले चाहिँ के को आतार हो? खाली मुखिया भन्दै हिँड्यो, खाली मुखिया भन्दै हिँड्यो।
1: नमस्कार हजुर।
2: नमस्कार। ल बस।
1: के कति कामले बोलाउनु हजुर?
2: मायाको बिहे आँट्यो 7 गते लाई लगाम भरि यो कार्ड बाँडिदिनु।
1: ओहो, कस्तो खुसी खबर सुनाउनु हजुर।
2: ए जीवने, बहिनीको बिहेमा तँ पनि आइस नि?

0: यो खटारले फेरि टेन्सन दियो।
1: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड।

0: गुंगा पोखरा कास्की फोन नंबर 061-553-071 98-67-81-234 97-50-77-123 व्हाट्सएप नंबर 98-11-77-123
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
3: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: त्यसलाई तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575, 9807159947, 9560325575।
3: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9852127014।
5: आयो है मासु, ताजा ताजा मासु। दोस्ती तुम

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट क पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 65 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
8: हार्दिक बधाई रेडियो सफलताका शुभचिन्तक विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सामाजिक व्यक्तित्व श्री सपना गिरिज्यू 10 नामी महिलाहरूको पोखरामा सम्पन्न प्रथम केन्द्रीय अधिवेशनबाट नेपाल 10 नामी महिला केन्द्रीय समितिको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछौ रेडियो सफलता 103.4 MHz परिवार
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: सरफरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
9: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615530050 0615589848
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: सुन, मलाई स्यालेरी दिएर राखे
1: ला तँलाई स्यालरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575, 9860715947, 9560325575।
2: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9560285744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: स्वयं
1: के रे
0: दाई बाउले हाम्रो लागि यत्रो घर छोडे, गाडी छोडे, सारा सम्पत्ति छोडे, केवल एक चिज मात्र छोड्न सकेन यार।
1: के?
0: काम गर्ने केटी उसलाई चाहिँ आफैसँग लानु पर्छ, त्यो पनि अमेरिका।
2: तैले ठिक भनिस् यार, यदि यो घरमा एउटा राम्री काम गर्ने केटी भए कति रमाइलो हुन्थ्यो होला।
0: यस यु आर राइट। आफै जानु न।
2: दुईजना हिँड उठ।
3: यो घरमा काम गर्ने मान्छे चाहिएको छ भन्ने सुनेको थिएँ।

0: हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805121050, 9825127014।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
6: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
5: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।

0: अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा सात मास पारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपड़ा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपड़ा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपड़ाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपड़ामा केवल कपड़ा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपड़ा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्सक्राइब गरी हामी सँगै रहनुहोला।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: बाधा किन बर्सिदा छन्, असत्य गर्ने किन मच्चिदा छन्। अनेक बाधा किन बर्सिदा छन्, असत्य गर्ने किन मच्चिदा छन्। बडा र आमा सब शत्रु मेरा, मदास तिम्रो तिमी हौ सहारा, मदास तिम्रो तिमी हौ सहारा। नमस्कार सम्पूर्ण श्रोतावृन्द, म कृष्ण भण्डारी मुमुख छु। सबै नेपालीको सदा उन्नति चाहने रेडियो सफलता र तपाईँको साथ सधैँ अघि बढोस्। हार्दिक नमस्कार।
1: जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, शुभभरबाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल वैशाख महिनाको 31 गते बिहिबार, ईस्वी सम्वत मे 14 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। वसन्त ऋतु चढ़िरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि बिहानमा 8 बजेसम्म, त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा रेवती रातिमा 8 बजेर 16 मिनटसम्म, त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा पृथ्वी 26 गति 14 पलासम्म, त्यसपछि आयुष्मान योग लाग्नेछ। करणमा ग्रह अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मित्र योग रहनेछ। सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिनमान 33 गति 36 पला अर्थात 13 घण्टा 31 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5 बजेर 18 मिनटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6 बजेर 44 मिनटमा हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 3 बजेर 2 मिनटमा रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 4 बजेर 7 मिनटमा रहेको छ। आज प्रदोष व्रत गर्ने दिन रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आजको समय शुभ रहेको छ। आज सत्कार्यबाट मान सम्मान मिल्नेछ। आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ। देवालयमा पुगेर गरीब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभएमा तपाईँको मनमा प्रसन्नता छाउनेछ। चन्द्रमाको विशेष साथ रहेको छ। सूर्योदयको दर्शन गरेर आफ्नो काम शुभारम्भ गर्न सक्नुहुनेछ। प्रशंसक बढ्नेछन्। बाणीमा मिठास आउनेछ। अन्य मानिसले तपाईँले बोलेरै प्रभावित पार्न सक्नुहुनेछ। शारीरिक पोग्रख पनि बढ्ने र प्रतिस्पर्धा लगायतका कार्यमा सफलता मिल्ने दिन आज रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिले व्यक्तिहरूको लागि आजको दिन त्यति अनुकूल छैन। मनमा चिन्ता असन्तुष्टि रहन सक्छ। लामो यात्राका लागि अवसर आउनेछ। धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्दा राम्रो हुनेछ। यात्रामा निस्कनुभन्दा पहिले नजिकै रहेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको शुरूआत गर्नुहोला। नयाँ काममा लगानीको बारेमा विचार विमर्श हुन सक्छ। पेशागत कार्य लाभ एवं सफलता मिल्नेछ। प्रेम सम्बन्ध गाँसिने र जोडिएको सम्बन्ध मजबूत बन्ने दिन पनि आजै रहेको छ। समग्रमा आजको दिनमा लाभ हानि दुवै बराबर हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आजको दिन मान्यजनबाट सहयोग मिल्नेछ। आफन्तले पनि तपाईँलाई माया गर्नेछन्। मित्र र आफन्तजनलाई दिनुभएको सहयोग राशि फिर्ता हुन सक्छ। परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ। सूर्योदयको दर्शनपछि यात्रा गर्दा राम्रो हुनेछ। दिनमा 3:30 बजेपछि अनावश्यक घुमफिर हुन सक्ने, काम कार्यमा अवरोध आउन सक्ने भएकाले सतर्क हुन आवश्यक छ। स्वास्थ्यमा पनि सामान्य समस्या देखिने हुनाले मनमा तनाव उत्पन्न हुनेछ। काम कुरो नबुझिकन बहकाममा आएर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ। आज टाढाको यात्रामा भने ध्यान दिनुपर्ने ग्रह गोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि आज धन लाभ योग रहेको छ। नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुशी छाउनेछ। नयाँ कार्ययोजना बनाउँदा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेच्छ। सामाजिक मान सम्मान पनि मिल्नेछ। शुभेच्छुक बन्नेछन् भने राजनीति तथा समाजसेवामा जिम्मेवारी र पदीय हैसियत थपिन सक्नेछ। वर्चस्व स्थापित हुनेछ। इष्ट कार्यका लागि उत्तम अवसर आज रहेको छ। आज टाढाको यात्रामा त्यसमाथि धार्मिक यात्रामा विशेष लाभ प्राप्त हुने ग्रह गोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि